0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल भाद्र महिनाको 4 गते बिहिबार, इस्वी सम्वत अगस्त 20 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण शुक्ल पक्ष चलिरहेको छ। आज श्रावण शुक्ल पक्षको अष्टमी तिथि साँझमा 9:59, त्यसपछि नवमी तिथि लाग्नेछ। नक्षत्रमा विशाखा बिहानमा 11:13, त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा वर्म 3:09, त्यसपछि ऐन्द्रयोग लाग्नेछ। करोडमा भद्रा अहोरात्र रहनेछ। आनन्दादि योगमा आज पर्वत योग रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। आजको दिनमान 32:26 अर्थात 13:06 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:37 तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 1:36 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय दिनमा 12:49 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 11:32 रहेको छ। आज गोरखकाली पूजा गर्ने दिन रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागू आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूको लागि आज चन्द्रमा 8 भावमा रहेकाले आकस्मिक परिस्थिति प्रति सचेत हुनुपर्नेछ। आर्थिक कारोबारमा हतार नगर्नुहोला। कार्यक्षेत्रमा अरूको जिम्मेवारी समेत सम्हाल्नु पर्ने अवस्था आउनेछ। स्वास्थ्यमा थकान देखिए पनि आरामलाई प्राथमिकता दिँदा निकै राम्रो हुनेछ। गुप्य विषय बाहिरिँदा समस्या आउन सक्ने भएकाले सचेत हुन आवश्यक छ। सवारी तथा यात्रामा विशेष सावधानी हुन आवश्यक छ। पुराना कागजात व्यवस्थित गर्दा फाइदा हुनेछ। ग्रहकालीको आराधनाले मनमा उत्साह र आत्मबल बढाउने देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज चन्द्रमा 7 भावमा रहेका छन्, जसको प्रभावले सहकारीका काममा सफलता मिल्नेछ। व्यावसायिक साझेदारीमा नयाँ प्रस्ताव आउन सक्छ। दाम्पत्य सम्बन्धमा समझदारी कायम रहनेछ। ग्राहक तथा सहयोगीसँगको भेटघाट लाभदायक बन्नेछ। आर्थिक कारोबारमा सकारात्मक परिणाम प्राप्त हुने देखिएको छ। सामाजिक सम्पर्कबाट नयाँ अवसरको ढोका खुल्नेछ। महत्वपूर्ण विषयमा मिलेर निर्णय गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। ग्रहकालीको पूजा गर्दा मनमा स्थिरता र आत्मविश्वास कायम रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज चन्द्रमा 6 भावमा रहेका छन्, जसको प्रभावले प्रतिस्पर्धात्मक काममा आफ्नो क्षमता देखाउन सक्नुहुनेछ। अधुरा जिम्मेवारी पूरा गर्न ऊर्जा प्राप्त हुनेछ। विरोधीको प्रभाव कमजोर बन्नेछ। ऋण तथा पुरानो हिसाब मिलाउने अवसर प्राप्त हुनेछ। कार्यालयमा कामको चाप भए पनि परिणाम सकारात्मक रहनेछ। खानपानमा ध्यान दिँदा स्वास्थ्य निकै राम्रो रहनेछ। नियमित परिश्रमबाट लक्ष्य नजिक पुग्न सकिनेछ। निर्णय लिँदा व्यावहारिक पक्षलाई प्राथमिकता दिन आवश्यक छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आज चन्द्रमा 5 भावमा रहेकाले अध्ययन र सृजनात्मक कार्यमा रुचि बढ्नेछ। सन्तानबाट खुसीको खबर आउनेछ। प्रेम सम्बन्धमा आत्मीयता थपिनेछ। नयाँ योजना बनाउने अनुकूल वातावरण मिल्नेछ। विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाउनेछन्। मनोरञ्जनमा खर्च बढ्न सक्ने भएकाले संयम हुन आवश्यक छ। लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्न आवश्यक छ। धार्मिक गतिविधिमा समय दिँदा तपाईँको मन प्रसन्न रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब 5 राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 4 भावमा रहेकाले घर परिवारका विषयले प्राथमिकता पाउनेछन्। घरको सजावट अथवा मर्मत सम्भार सम्बन्धी काम अघि बढ्नेछ। मातृपक्षबाट अथवा आमाबाट सहयोग हुनेछ। सम्पत्ति सम्बन्धी छलफलमा सकारात्मक संकेत देखिएको छ। कार्यव्यस्तताले परिवारलाई समय दिन कठिन भए पनि सम्बन्धमा आत्मीयता कायम राख्न आवश्यक छ। सवारी साधन प्रयोग गर्दा सतर्क हुनुहोला। मनमा रहेका पुराना चिन्ता क्रमशः हट्नेछन्। घरमा पूजा आराधना गर्दा सकारात्मक ऊर्जा प्राप्त हुने देखिएको छ। अब 6 राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 3 भावमा रहेका छन्, जसको प्रभावले साहस र सक्रियता बढ्नेछ। संचार लेखन तथा सम्पर्कसँग सम्बन्धित काममा उपलब्धि प्राप्त हुनेछ। भाइ बहिनी तथा नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। छोटो दूरीको यात्रा फलदायी बन्न सक्छ। व्यवसायमा नयाँ ग्राहकसँग सम्पर्क स्थापित हुनेछ। आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर मिल्नेछ। नयाँ जिम्मेवारी लिन हिचकिचाउनु पर्दैन। निरन्तर प्रयासले रोकिएका कामलाई गति दिने देखिएको छ। अब 7 राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि चन्द्रमा 2 भावमा रहनेछन्, जसको प्रभावले धन सम्बन्धी गतिविधि अनुकूल रहनेछ। रोकिएको भुक्तानी प्राप्त हुन सक्छ। परिवारमा आफ्नो विचारको प्रभाव बढ्नेछ। व्यापारमा आमदानी बढाउने अवसर मिल्नेछ। बोलीको प्रभावकारिताले महत्वपूर्ण काम बनाउन सहयोग गर्नेछ। बचततर्फ ध्यान दिन सके भविष्यका लागि राम्रो आधार बन्नेछ। बहुमूल्य वस्तुको कारोबार गर्दा सावधानी अपनाउनुहोला। आफन्तसँगको सम्बन्धमा मिठास कायम रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मविश्वास उच्च रहनेछ। नयाँ योजना अघि बढाउन उत्साह जाग्नेछ। व्यक्तिगत काममा सफलता मिल्नेछ। पेशागत क्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुनेछ। प्रियजनसँग सहयोग तथा प्रोत्साहन मिल्नेछ। आर्थिक पक्षमा क्रमैसँग सुधार आउनेछ। सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ। आज गृहकाली पूजा गरी दिनको शुरूआत गर्दा तपाईँको मनोबल उच्च रहनेछ, बलियो रहनेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज चन्द्रमा बाह्रौं भावमा रहनेछन्, जसको प्रभावले खर्च बढ्न सक्ने सम्भावना देखिएको छ। टाढाको काम अथवा यात्रामा समय बित्नेछ। वैदेशिक सम्पर्कबाट नयाँ सूचना प्राप्त हुनेछ। स्वास्थ्यमा थकान र निद्राको कमी देखिन सक्छ। अनावश्यक किनमेल रोक्नु राम्रो हुनेछ। आर्थिक निर्णय गर्दा अरूको दबावमा नआउनुहोला। एकान्तमा बसेर आगामी योजनाबारे सोच्दा स्पष्टता आउनेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिले मानसिक शान्ति प्रदान गर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज चन्द्रमा एघारौं भावमा रहेका छन्, जसको प्रभावले आय आर्जनमा राम्रो अवसर प्राप्त हुनेछ। पुराना सम्पर्कबाट लाभदायक प्रस्ताव आउनेछ। व्यापार विस्तारको योजना सफलतापूर्वक अघि बढ्नेछ। साथीभाइबाट महत्वपूर्ण सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। लामो समयदेखि प्रतीक्षा गरेको आर्थिक परिणाम हात पार्न सक्नुहुनेछ। नयाँ योजनामा सहकार्य गर्ने अवसर मिल्नेछ। मेहनतको उचित प्रतिफल प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज चन्द्रमा दशौं भावमा रहेका छन्, जसको प्रभावले कार्यक्षेत्रमा प्रगति हुनेछ। जिम्मेवारी बढे पनि त्यसलाई व्यवस्थित ढंगले पूरा गर्न सक्नुहुनेछ। वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुनेछ। व्यवसायमा नयाँ योजना कार्यान्वयन गर्ने अवसर पनि मिल्नेछ। सार्वजनिक क्षेत्रमा सक्रियता बढ्नेछ। आमदानीको नयाँ बाटो खुल्नेछ। महत्वपूर्ण निर्णय गर्दा अनुभव भएका व्यक्तिको सुझाव लिँदा निकै राम्रो हुनेछ। कार्य सम्पादनले तपाईँको प्रतिष्ठा बढाउने ग्रह गोचर रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज चन्द्रमा नवम भावमा रहेका छन्, जसको प्रभावले भाग्यको साथ मिल्नेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा आकर्षण बढ्नेछ। गुरूजनको मार्गदर्शनबाट लाभ प्राप्त हुनेछ। टाढाको यात्राको योजना बन्न सक्छ। अध्ययन तथा ज्ञान वृद्धिमा सफलता प्राप्त हुनेछ। रोकिएका प्रशासनिक काम अघि बढ्नेछ। नयाँ ठाउँ तथा नयाँ व्यक्तिसँगको सम्पर्क उपयोगी बन्नेछ। आज गृहकालीको पूजा आराधनाले मनमा सकारात्मक ऊर्जा र दृढता बढाउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारी सँगै बलागाउँ आजको साई साई विश्वगरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्, त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बिहिबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र दक्षिणतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पाता परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत विलास शुभ लाभ आदि बेला बिहानमा 5:34 7 बजेर 12 मिनटसम्म शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 7:12 8:51 रोग बेला रहनेछ। बिहानमा 8:51 10:29 उद्वेग बेला रहनेछ। बिहानमा 10:29 12:08 चर बेला रहनेछ। मध्याहमा 12:08 दिनमा 1:46 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 1:46 3:25 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा हाम्रा काम महत्वका काम यसअघि गर्न छुटेका र थापिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 3:25 5:03 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 5:03 6:41 समय फेरि अमृत बेला रहनेछ। शुभ लाभादी बेलाको राजतर्फ लागौं। साँझमा 6:41 8:03 काल बेला रहनेछ। साँझमा 8:03 9:25 शुभ बेला रहनेछ। राति 9:25 10:46 रोग बेला रहनेछ। राति 10:46 12:00 उद्योग बेला रहनेछ। राति 12:00 1:30 चर बेला रहनेछ। राति 1:30 2:51 लाभ बेला रहनेछ। राति 2:51 4:13 अमृत बेला रहनेछ। राति 4:13 भोलि बिहानमा 5:34 समय फेरि काली बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आजको राहुका लखा सबैभन्दा खराब समय, दिनमा 1:30 3:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी निर्णय महत्वपूर्ण कामका थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखारविन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। दिवचेपुरमा बगेका दुवैजना बालकको सब फेला, लगातारको वर्षाले पोखरामा फिर्के पुल बत्कियो, मादीमा निर्माणधीन हाइड्रो पावरमा पनि क्षति। ज्ञानु नरहरि राष्ट्रिय साहित्यिक पुरस्कार स्थापना, बाटुले चरमा श्रीकृष्ण भजन प्रतियोगिता भद्र 19 गते हुने। बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक 5,000 ले वृद्धि, बजारमा ग्यास अभाव हुनुको कारण कालबजारी अति सञ्चय भएको सरकारको भनाई। र पाँचौं संस्करणको मुस्ताङ गल्फ 15 भदौमा हुने। अब सुनौ पूरा समाचार। विजयपुर खोलाले बगाएका दुवैजनाको शव फेला परेको छ। विजयपुर खोलाले बगाएर बेपत्ता भएका 15 वर्षीय ओमन राईको शव बुधबार फेला परेको हो। तनहुँको शुक्लागण्डकी नगरपालिका 8 पुलचोक स्थित सेती नदी किनारमा उनको शव भेटिएको हो। खोटाङ स्थायी घर भई पोखरा 14 चौथे बस्ने ओमनको शव उनकी आमाले पहिचान गरेकी छन्। शवलाई पोस्टमार्टमका लागि पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल राखिएको छ। गत 37 गते दिउँसो पोखरा 14 स्थित विजयपुर खोला उतर्ने क्रममा दुई बालकलाई खोलाले बगाएको थियो। ओमानसँगै बेपत्ता भएका स्याङ्जाका 14 वर्षीय निक्सन गुरूङको शव पनि यसअघि भदौ 2 गते नै फेला परिसकेको थियो। निक्सनको शव घटनास्थलबाट करिब 1.5 किलोमिटर तल गोर्खा भिलेज पछाडि अड्किएको अवस्थामा भेटिएको थियो। बालकहरू बेपत्ता भएपछि नै शस्त्र प्रहरी, नेपाल सेना र नेपाली प्रहरीको टोलीको खोजीमा खटिएको थियो। शस्त्र प्रहरी बलको नम्बर 24 गणबाट शस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा गोताखोर र रोप रेस्क्यू टोली परिचालन गरिएको थियो। नदीको गहिरो खोज र पानीको बहावका कारण खोजी चुनौतीपूर्ण थियो। उद्धारमा खटिएका एक सुरक्षाकर्मीले भनेका छन्, खोजी कार्यमा नेपाली सेनाको कृष्णदल गणको क्याप्टेन उमङ्ग श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रराज पासवानको टोली पनि संलग्न थियो। सुरक्षाकर्मीले एक्सावेटर र डोरीको सहायताले खोजी कार्य जारी राखेका थिए। ओमनको शव 6 दिनपछि फेला परेसँगै खोजी अभियान टुङ्गिएको छ। लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पुल भत्किनुका साथै सड़क समेत अवरूद्ध भएको छ। वर्षाले पोखराको वडा नम्बर 5 र 8 आलुमाइलाका चोक जोड्ने फिर्के पुल पनि भत्किएको छ। रेडी नेपाल प्रादेशिक कार्यालय नजिकैको सो पुल पूर्ण स्पेस इस्पमा भत्किएर खोलामा पुगेको छ। पुल भत्किएसँगै आवाजातमा समेत कठिनाई भएको छ। पोखरा 5 का 28 प्रसाद बरालले पुल भत्किएको क्षेत्रमा तत्काल प्राविधिक टोली खटाएर पैदल यात्रुको लागि सुरक्षित आवाजातको वैकल्पिक व्यवस्था गर्ने तयारी गरिएको जानकारी दिएका छन्। पुल भत्किएर त्यहाँको कंक्रीट तथा अन्य संरचना फिर्के खोला पुगेकाले पनि पानीको बहावमा समेत अवरोध पुगेको छ। पुलमा जोखिम देखिएपछि 1 महिना अघि नै स्वाभाविक साधन सञ्चालनमा रोक लगाएको थियो। स्थानीयले तत्काल भत्किएको संरचना हटाई पानीको बहाव सहज बनाउने तथा थप क्षति रोक्न कार्य तत्काल शुरू गर्ने स्थानीय प्रशासनको ध्यानकर्षण गराएका छन्। यस्तै 0 किलोमिटरमा सड़कको बीच भागमै भुवान परेको छ। यातायात सञ्चालनमा कठिनाई भएपछि सो भुवान पुरिएको छ। कास्कीको मादी नदीमा पनि बाढ़ी रहेको छ। लगातारको वर्षापछि नदीमा आएको बाढ़ीले मादीको वडा नम्बर 1 मा निर्माणधीन अप्पर मादी हाइटो पारमा क्षति पुर्याएको स्थानीय गेहेन्द्र गुरूङले जानकारी दिनुभयो। नदीमा पानीको सतह बढ़ेको र थप बाढ़ी आउन सक्ने भन्दै नदीको तटीय क्षेत्रमा नजान र बसोबास गर्नेले विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। यसैबीच प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, रसुवाक, रसुवा, रूकुम पश्चिम, संखुवासभा, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सड़क प्रभावित भएका छन्। लमजुङको बेसर मनाङ सड़क अन्तर्गत मर्साङदी गाउँपालिका 4 रामबजारमा पनि पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। सड़क अवरूद्ध भएका स्थानमा पहिरो तथा बाढ़ीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न र आवश्यक अनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।
पोखरा स्वर बाटोले चौर निवासी शिक्षासेवी एवं साहित्यकार नरहरि भट्टराई तथा उनकी धर्मपत्नी ज्ञानु भट्टराईले सहर्ष पूर्णचन्द्र दर्शन 84 को अवसरमा साहित्यिक पुरस्कार स्थापनाको लागि अध्यक्ष रकम हस्तान्तरण गरेका छन्। उनीहरूले ज्ञानु नरहरि राष्ट्रिय साहित्यिक पुरस्कार स्थापनाका लागि 2,51,111 रूपियाँ बुधबार 1 समारोह बीच शुक्ल साहित्य प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन्। अध्यक्ष रकम ग्रहण गर्दै प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतले साहित्यिक क्षेत्रको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकार नेउपानेले शालिनी एवं आदर्श व्यक्तित्वको रूपमा परिचित नरहरि भट्टराईले शैक्षिक सामाजिक तथा साहित्यिक क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताउनुभयो। उहाँले पोखरालाई साहित्य कला र संस्कृतिको क्षेत्रको रूपमा चिराउन बटुले छौरको ठूलो भूमिका रहेको चर्चा गर्नुभयो। साथै उहाँले गण्डकी प्रज्ञा प्रतिष्ठानले सभ्यता र संस्कृति बचाउन र अच्छा भाषामा शुद्धता ल्याउन अभियान चलाएको पनि जानकारी दिनुभयो। पुरस्कार संस्थापक नरहरि भट्टराईले आफ्नै पुस्तक बिक्रीको रकमबाट पुरस्कार स्थापना गर्न सहयोग जुटाएको उल्लेख गर्दै सामाजिक तथा शैक्षिक क्षेत्रमा काम गर्दा साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभयो। पोखरा सोराका अध्यक्ष अमृत शर्मा तिमिल सिन्हाले शिक्षासेवी भट्टराईको योगदानबाट समाजलाई ठूलो लाभ प्राप्त भएको उल्लेख गर्नुभयो। कार्यक्रममा प्रतिष्ठान संरक्षक कञ्चन राज थापा, हेमराज साहित्य प्रतिष्ठानका केएलबी शरण उपाध्याय, कवि परिवारका तर्फबाट बसन्त तिमिल सिन्हाले योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभयो। यसै गरी कवि शिव त्रिपाठीले पनि रचना पाठ गर्नुभयो। डाक्टर श्रीधर नेउपानेले भट्टराईको साहित्यिक कृतिहरूको चर्चा गर्दै उहाँले कलम निरन्तर चलिरहेको बताउनुभयो। प्रतिष्ठान अध्यक्ष बस्नेतको अवस्थामा भएको समारोहमा वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत र सचिव रामप्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघ संस्थाले भट्टराई परिवारलाई सम्मान अर्पण गरेका छन्। यता श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुक्ला साहित्य प्रतिष्ठान पोखरा सोह्र बाटुले चौर आयोजनामा 27 संस्करणको राष्ट्रिय श्रीकृष्ण भजन प्रतियोगिता हुने भएको छ। 19 भदौमा बाटुले चौरमा हुने सो प्रतियोगिताको आवश्यक प्रचार शुरू भएको प्रतिष्ठान अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक दुर्गादेवी बस्नेतले गौतमले बताउनुभयो। बाटुले चौर खेल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने समूहले 1,00,000, द्वितीयले 50,000, तृतीयले 25,000 रूपियाँ र सान्तोराले 15,000 पुरस्कार प्राप्त गर्ने प्रचार संयोजक संजय थापाले बताउनुभयो। सहभागी टीमलाई प्रोत्साहन पुरस्कार समेत प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। कला साहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य भन्ने नाराका साथ 2045 सालमा जनकवि कसरी धर्मराज थापाको अवस्थामा स्थापित प्रतिष्ठानले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन कृष्ण भजन प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामा कृष्ण भजनसँगै महाभारतलाई पनि कथावस्तु बनाएर भजन प्रस्तुत गर्न पाइने आयोजकले जनाएको छ। प्रतिष्ठानले राष्ट्रिय भजन प्रतियोगिता बाहेक साहित्य गोष्ठी, कार्यशाला, सेमिनार, पुरस्कार प्रदान लगायतका कार्यक्रम आयोजना गर्दै आइरहेको सचिव रामप्रसाद पौडेलले जानकारी दिनुभयो। प्रतिष्ठानले स्थापना कालदेखि नै द्विवार्षिक रूपमा राष्ट्रिय पुरस्कारसँगै साहित्यका विविध विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वको पहिचान गरी बाल साहित्य पुरस्कार, मदन चन्दा स्मृति पुरस्कार र लोककवि चेतबहादुर स्मृति पुरस्कार सहित 4 पुरस्कार प्रदान गर्दै आएको छ। यसैबीच प्रतिष्ठानले ज्ञानु नरहरि राष्ट्रिय साहित्यिक पुरस्कार पनि स्थापना गरेको छ। प्रतिष्ठानका मानार्थ सदस्य साहित्यकार नरहरि भट्टराईको 84 पूजाको अवसरमा बुधबार पुरस्कार स्थापनार्थ अध्यक्ष कोष हस्तान्तरण गरिएको हो। कास्कीमा गत साउन महिनामा 67 जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएका, सजाय भुक्तानी नगरी फरार रहेका 58 पुरूष र 9 महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका प्रतिवादीलाई कैदे सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। प्रतिवादीहरूबाट 8 वर्ष 7 महिना 11 दिन कैद र 37,96,520 बिगो उछल ओपर भएको उहाँको भनाइ छ। चेक अनादर, बिगो लेनदेन, ब्याङ्किङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहार लगायतका कसुरमा अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेको प्रतिवादीलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो। प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन सक्यता बढ़ाएको छ। कार्यालयले गत महिना चालु मुद्दामा 181 जनालाई पक्राउ गरिएको जनाएको छ। सालमा अपराधसँगै सम्बन्धित 168 मुद्दा दर्ता भएको थियो। तीमध्ये जघन्य तथा गम्भीर अपराधका 20, महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका 13, आर्थिक अपराधका 53 र अन्य अपराधसँग सम्बन्धित 82 मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
राष्ट्रिय सूचना दिवसको अवसरमा बुधबार पोखरामा सूचनाको हक सम्बन्धी जानकारीमूलक पुस्तक सूचनाको प्रभाव सार्वजनिक भएको छ। सूचनाको हकका लागि पोखरा महानगर सञ्जालद्वारा आयोजित कार्यक्रममा वक्ताले नागरिकका लागि सूचनाको पहुँच सहज बनाउनु पर्नेमा जोड़ दिएका छन्। प्रमुख जिल्ला प्रमुख अधिकारी कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले असल शासनका लागि पारदर्शिता जवाफदेहिता महत्वपूर्ण हुने र त्यसका लागि नागरिकको सूचनाको हकप्रति सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो। स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोराले समयमै सूचना पाउन नसक्दा धेरै दुर्घटना भोग्नुपर्ने उल्लेख गर्दै सूचना नागरिकको सम्पत्ति पनि भएको बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यसमिति अध्यक्ष रमेश पौडेल, सञ्जाल गण्डकी अध्यक्ष राजबहादुर गुरूङ, कास्की सञ्जाल संयोजक यदुनाथ बन्जरा, नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेल, सञ्जाल महानगरका संस्थापक संयोजक किशन छेत्री उदयले सूचनाको हक संहिताको मौलिक हक भएकाले आफ्नो हकको उपयोग गर्नुपर्ने बताउनुभयो। सूचनाको हकको लागि पोखरा महानगर सञ्जाल संयोजक अनिल थापाको अवस्थामा भएको उक्त कार्यक्रममा संयोजक टीका आचार्य सुवेदीले स्वागत र सचिव सागर कार्कीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। जिल्ला अनुगमन समिति कास्कीले पोखरा नौ बस पार्क स्थित होटल तथा रेस्टुरेन्ट अनुगमन गरेको छ। बुधबार बस पार्कका आधा दर्जन होटल तथा रेस्टुरेन्ट अनुगमनमा सरसफाई गर्न सुझाव दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालका अनुसार बस पार्कका रेस्टुरेन्ट जनगुनासो आएपछि गरिएको अनुगमनमा सरसफाई र गुणस्तर सुधार गर्न सुझाव दिएको थियो। जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय, पोखरा महानगरपालिका, उपभोक्ता मञ्चका प्रतिनिधि एवं संचारकर्मी अनुगमनमा सहभागी थिए। यसअघि पनि पोखराका विभिन्न होटल तथा रेस्टुरेन्ट अनुगमन तीव्र पारिएको र केहीबाट जरिमाना समेत गरिएको छ।

0: भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठले पोखराबाट भारतीय भूपू सैनिकहरूका लागि कल्याणकारी योजनाहरू घोषणा गर्नुभएको छ। भूपू सैनिक र उनीहरूका परिवारको कल्याणका लागि भारतीय सेनाले नयाँ कल्याणकारी योजना अघि सारेको उहाँले बताउनुभयो। पश्चिम नेपालका भूपू सैनिकहरूलाई स्वास्थ्य उपचारका लागि काठमाडौँ वा पोखरा धर्नुपर्ने बाध्यता हटाउन कोहलपुरमा नयाँ ईआईएचएस पोलिक्लिनिक संचालनमा ल्याएको उहाँको भनाइ छ। पोखरा लगायतका अन्य पोलिक्लिनिकमा पनि आधुनिक चिकित्सा उपकरणहरू थप गर्ने प्रक्रिया शुरू भएको सेठले बताउनुभयो। यस्तै भूपू सैनिकको माग बमोजिम सुनौलीदेखि गोरखपुरसम्मको बस सेवा संचालन गर्ने प्रस्ताव आएको भन्दै यो पनि छिट्टै निर्णयमा पुग्ने उहाँले जानकारी दिनुभयो। यसबाट क्यान्टिन र स्वास्थ्य सेवा लिन सहज बनाउने भूपू सैनिकहरूको विश्वास छ। नेपालका विभिन्न जिल्ला सैनिक बोर्डहरू मार्फत संचालित कम्प्युटर ब्युटिसियन र फेसिङ डिजाइनिङ जस्ता व्यावसायिक तालिमका प्रमाणपत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता दिलाउन सिक्किमको मेधावी स्किल युनिभर्सिटीसँग समझौता गरिएको सेना अध्यक्ष सेठको भनाइ छ। उहाँले नेपाल र भारतबीचको सम्बन्ध दुई छिमेकी देशको भौगोलिक सीमामा मात्र सीमित नरहे ऐतिहासिक सांस्कृतिक र धार्मिक रूपमा जोड़िएको बताउनुभयो। बुधबार पोखरामा भारतीय भूपू सैनिक र उहाँको परिवारलाई सम्बोधन गर्दै दुई देशको सम्बन्ध सदियौं पुरानो भएको उहाँको भनाइ छ। नेपाल र भारतबीचको सम्बन्ध सदियौं पुरानो छ। उहाँले भन्नुभयो यो सम्बन्ध दुई छिमेकी देशहरूबीचको मात्र होइन संस्कृति परम्परा धार्मिक अवस्था र इतिहासको साझा सम्बन्ध हो। भगवान राम र सीताको सम्बन्ध पशुपतिनाथ र काशीको धार्मिक आस्था तथा खुल्ला सीमाका माध्यमबाट दुवै देशका जनताबीच रहेको सम्पर्कले दुवै देशलाई सधैं नजिक राखेको सेठको भनाइ छ। गोर्खा सैनिकको योगदानको उहाँले प्रशंसा गर्नुभयो। आज मेरो लागि अत्यन्त गौरवको क्षण हो कि मैले मेरो सामु ती वीर सैनिकहरूलाई देखिरहेको छु जसले आफ्नो जवानी भारतीय सेनाका लागि समर्पित गरे अघि थपे। उनीहरू बिना भारत नेपाल बीचको सम्बन्ध सायद आज यो मुकामसम्म पुग्ने थिएन। कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गर्ने सैनिकहरूप्रति उहाँले श्रद्धांजलि र वीर नारीहरूप्रति सम्मान व्यक्त गर्नुभयो। भारतीय भूपूहरूलाई कहिले एक्लो महसुस नगर्न उहाँको आग्रह छ। यसैबीच उहाँले विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुभयो। सो अवसरमा भारत सरकारद्वारा भारतीय सैनिक मध्ये बहादुर पदक प्राप्ति सैनिकलाई सम्मान गरेको हुन्। यसैबीच भारतीय पल्टनमा रहँदा उल्लेखनीय काम गरी अवकाशपछि पनि समाजमा राम्रो काम गर्ने भारतीय भूपू योद्धा वीर नारीलाई पनि सम्मान गरियो। घाइते भूपूहरूलाई अपाङ्ग मैत्री स्कूटर बाँडिएको थियो। कृति चक्र अवार्ड प्राप्त क्याप्टेन दिलबहादुर थापा, शौर्य चक्र प्राप्त क्याप्टेन केशर बहादुर छेत्री, सेना मेडल प्राप्त गर्नेहरू चुमान सिंह गुरूङ, क्याप्टेन रामप्रसाद गुरूङ, क्याप्टेन कृष्ण बहादुर छेत्री र लेफ्टिनेन्ट गणेश बहादुर क्योबो लिम्बु, नायक शुभराज राई, मीनबहादुर गुरूङले होबीर सेन्ट र विशेष सेवा मेडल प्राप्त गर्ने क्याप्टेन ठाकुर प्रसाद पौडेल छन्। योद्धा सेवा सम्मानबाट सम्मानित भूपूहरूमा क्याप्टेन रमबहादुर पुन, क्याप्टेन रमेश बहादुर छेत्री, क्याप्टेन किसान बहादुर थापा, क्याप्टेन तारा प्रसाद श्रेष्ठ, लेफ्टिनेन्ट विदुर थापा, नायक कुलबहादुर खत्री, नायक जगतबहादुर गुरूङ, कर्णबहादुर गुरूङ र मविराज द्राई हुन्। स्थल सेना प्रमुख जनरल धीरज सेठ की पत्नी कोमल सेठले 10 जना वीर नारीहरूलाई सम्मान गरे। वीर नारी भन्नाले नोकरीको सिलसिलामा विभिन्न लड़ाईमा आफ्नो ज्यान गुमाएका सैनिकहरूकी श्रीमती हुन्। कार्यक्रममा भारतीय स्थल सेना प्रमुख सेठले घाइते भूपू सैनिकहरूलाई स्कूटर प्रदान गरे। यसरी स्कूटर प्राप्त गर्नेहरू 8 जना छन्। बुधबार बिहान मात्रै पोखरा आएका सेठले नेपाल भारत बीचको सम्बन्ध सदियौंदेखि रहेको उल्लेख गर्दै भारतीय सेनामा नेपालीहरूको उल्लेखनीय योगदान रहेको स्मरण गरे। भूपू सैनिक कल्याण सेवा सुविधा स्वास्थ्य लगायतका भारतीय सेनाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भूपू सैनिक दुई देशको सम्बन्धका जीवित प्रतिनिधि हुन् भन्ने समारोहमा भारतीय पेन्सन वितरण कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल चित्तरञ्जन साहु तथा ठूलो संख्यामा उपस्थित भारतीय फुपूहरूले भारतीय सेना प्रमुखको स्वागत गरेका थिए। 4 दिने नेपाल भ्रमणमा आएका सेठ औपचारिक भ्रमण पूरा गरी बुधबार नै स्वदेश फर्किएका छन्। सेनाध्यक्ष सहितको टोलीलाई नेपाली सेनाका बलाधिकृत र रथी प्रदीप जङ केसी सहितको त्रिभुवनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विदाय गरे। नेपाल भ्रमण रहँदा सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको महारथी दर्जा प्रदान गरे। सेठले राष्ट्रपति प्रधानमन्त्री वीरेन्द्र शाह प्रधान सेनापति अशोक राज सिग्देलसँग पनि भेट गरेका छन्। सुन्नुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को अवसर में बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम संचालन गरिनेछ।
1: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
3: टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बहुमोजन जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
6: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
1: कुकुरको भ्याक्सिनेसन,
6: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झुट्टा विवरण पेश गरी माध्यमिक तहको शिक्षक नियुक्ति लिएको आरोपमा लमजुङका शिक्षक निरज केसी र तत्कालीन जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ नेउपाने विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार सुन्दर बजार नगरपालिका स्थित आदर्श बाल माध्यमिक विद्यालयमा कार्यरत शिक्षक केसीले आफू विस्थापित शिक्षक नभएको अवस्थामा पनि झुट्टा विवरण पेश गरी माध्यमिक तहमा स्थायी नियुक्ति लिएको आरोप लगाएका छन्। सोही झुट्टा विवरणलाई स्वीकृत गर्ने कार्यमा संलग्न रहेको भन्दै तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी नेपालीलाई पनि प्रतिवादी बनाएको छ। आयोगका अनुसार शिक्षक सेवा आयोगले 2061 मंगिर 15 गते अस्थायी शिक्षकका लागि प्रकाशन गरेको विज्ञापनमा सहभागी हुन आवश्यक न्यूनतम योग्यता नै नपुगेको अवस्थामा केसीले आवेदन दिएका थिए। तर उनले 2061 असार 2 गते नै स्थायी प्राथमिक विद्यालय शिक्षकको नियुक्ति लिइसकेको अवस्थामा पनि आफू विस्थापित वा अस्थायी शिक्षक रहेको देखाएर माध्यमिक तहको परीक्षामा सहभागी भएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता सुरेश नेपालेका हस्ताक्षरमा जारी विज्ञप्तिमा भनेको छ। अनुसन्धानका क्रममा केसीले आफू विस्थापित शिक्षक नभएको र स्थायी शिक्षक भएर राज्यमा दिएर गएको तथ्य स्वीकार गरेको आयोगले उल्लेख गरेका छन्। शिक्षक सेवा आयोगको विज्ञापन अनुसार आवेदन दिने शिक्षक विस्थापित वा अस्थायी रूपमा कार्यरत रहेको बेहोरा जिल्ला शिक्षा कार्यालयबाट पराजित हुनुपर्ने व्यवस्था रहेकोमा उनले पेश गरेको विवरणलाई तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी नेपालले स्वीकृत गरेको आयोगको दावी छ। आयोगले केसीको कार्य भ्रष्टाचार विवरण निवारण ऐन 2069 को दफा 16 को उपदफा 1 अन्तर्गतको कसुर भएको निष्कर्ष निकालेको छ। सोही अनुसार कैद र जरिवाना सजायको माग दावी गरिएको आयोगले जनाएको छ। नेपालले मुख्य कसुरदारले गरेको भ्रष्टाचार जन्य कार्यमा मतियारको भूमिका निर्वाह गरेको भन्दै भ्रष्टाचार निवारण ऐन 2069 को दफा 22 बमोजिम सजायको माग दावी गरिएको छ। आयोगले दुवैजना विरूद्ध मंगलबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्राथमिक बाल विकास, ईसीडी सहकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिन्दराबारमा हिजो बसेको मन्त्री परिषद बैठकले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। निर्णय अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 58 रूपियाँ पुगेको छ। त्यस्तै आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट 38,206 रूपियाँ कायम गरिएको छ। यसै गरी ईसीडी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ थप गरिएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताले मासिक पारिश्रमिक 12,000बाट 17,000 रूपियाँ, विद्यालय सहयोगीको 10,000बाट 15,000 रूपियाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000बाट 20,000 रूपियाँ पुगेको छ। शिक्षा खेलकुद मन्त्री सश्मित पोखरेलले दूरदराजका विद्यालयहरूमा अवरात्र खत्रिने विद्यालय कर्मचारी तथा ईसीडी सहजकर्ताले लामो समयदेखि भोग्दै आएको समस्या समाधानमा पहिलो चरण भएको उल्लेख गरे। मन्त्री पोखरेलले संयमित स्रोतका बावजूद आवश्यक बजेट व्यवस्थापनमा सहजीकरण गरेकोमा अर्थमन्त्रीप्रति धन्यवाद व्यक्त गरे। पारिश्रमिक वृद्धि भएपछि न्यून पारिश्रमिकमा सामुदायिक विद्यालयमा कार्यरत ईसीडी सहजकर्ता विद्यालय कर्मचारी विद्यालय सहयोगी तथा संघीय शिक्षण सहयोग अनुदान कोटाका शिक्षक प्रत्यक्ष लाभान्वित भएका छन्। यसबाट विद्यालयमा कार्यरत जनशक्तिको मनोबल वृद्धि भए शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। सरकारले निर्णयलाई विद्यालय शिक्षामा कार्यरत जनशक्तिको समस्या समाधान गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ। विद्यालय शिक्षाका लागि आवश्यक जनशक्ति र स्रोतको सुव्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ। पारिश्रमिक वृद्धि कार्यान्वयनपछि सरकारमाथि वार्षिक 4,68,98,28,100 रूपियाँ थप दायित्व सिर्जना हुने बताइएको छ। नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले बजारमा देखिएको ग्यासको अभावप्रति सरकार संवेदनशील भएर काम गरिरहेको बताएका छन्। मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले ग्यासको सहज आपूर्तिका लागि औद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो। अघिल्लो महिना सबैभन्दा बढ़ी परिणाममा ग्यास आयात भए पनि बजारमा देखिएको अभावबारे सोधिएका प्रश्नमा प्रवक्ता पोखरेलले भने विभिन्न ठाउँमा ग्यास सिलिण्डर वितरणको काम भइरहेको छ, कतिपय ठाउँमा चाहिने भन्दा बढ़ी ग्यास संचित गरिरहेको पनि अभाव देखिएको छ। ग्यास आपूर्ति सहज बनाउने प्रयास जारी रहेको र स्थानीय विस्तारै पूर्ण रूपमा सहज हुँदै जाने दावी गरेको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालयमा एआई कृत्रिम बुद्धिमत्ताको पढ़ाई कहिलेदेखि शुरू हुन्छ भन्ने प्रश्नमा उनले त्रिवीलाई पूर्ण अधिकार दिएको र उपकुलपतिसँग यसबारे छलफल भइरहेको बताए। अस्पताल कोविड सेवा आइतबार खुलाउने विषयमा अहिले निर्णय भइ नसकेको र आइतबार ओपीडी नखुल्ने पनि उनले स्पष्ट पारे। प्रधानमन्त्री संसदको प्रश्नोत्तर कार्यक्रममा कहिले सहभागी हुने भन्ने जिज्ञासा

गर्नुभयो। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको एक्लै लड़िरहेको छु भन्ने भावुक स्टाटसलाई राजनीतिक रूपमा व्याख्या नगर्न आग्रह गर्दै लामी छानले प्रधानमन्त्री कवि र कलाकार पनि रहनु भएकोले उहाँका हरेक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नभएको बताउनुभयो। सिंह पार्टी उहाँकै साथमा उभिएको सभापति लामी छानेको भनाइरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा 11,000 कर्मचारीहरूलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री वीरेन्द्र शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनाएको प्रक्रिया तीव्र गतिमा अगाडि बढ़ाइएको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। प्रवक्ता भट्टका अनुसार गएको चैतदेखि साउनसम्म केन्द्रमा 1,298 उजुरी दर्ता भएका थिए। यसमध्ये 1,114 अर्थात 85.82% उजुरी फर्जी भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा 11.72% बिन्दुले धेरै हो। केन्द्रका अनुसार 2081 सालको चैतदेखि 2082 साउनसम्म 556 उजुरी दर्ता भएकोमा 412 अर्थात 74.10% फर्जी भएका थिए। वर्तमान सरकार गठन भएपछि जारी गरेको शासकीय सुधारका सय सूचीमा कर्मचारीको आचार संहिताको अक्षरांश कार्यान्वयन गर्ने उल्लेख थियो। त्यही अनुसार केन्द्रले कार्यालय अनुगमन र कार्यवाही प्रक्रियालाई कड़ा र व्यापक बनाएको जनाएको छ। केन्द्रका अनुसार गएको चैतदेखि साउनसम्म 924 कार्यालयको अनुगमन भएको छ। अनुगमनका क्रममा आचार संहिता र समय पालन नगरेका 10,268 जना, तोकिएको पोसाकमा उपस्थित नभएका 645 जना तथा आफ्नो कार्यक्षेत्रमा नभेटिएका 91 जना गरी 11,004 जना कर्मचारी कार्यवाहीमा परेका छन्। केन्द्रले अनुशासन उल्लंघन गर्ने सबै कर्मचारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्न सम्बन्धित निकायहरूलाई कड़ा निर्देशन दिएको छ। केन्द्रले सरकारी सेवालाई नागरिक मैत्री अनुशासित र मर्यादित बनाउनका लागि सक्रियता बढ़ाएको छ। केन्द्रले आउँदा दिनमा छानबिन, निगरानी, अनुगमन, छड़के जाँच तथा अनुसन्धानमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिमत्ता तथा डेटा विश्लेषणको प्रयोग विस्तार गर्ने कार्यदिशा तय गरेको छ। साथै हेलो सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा अन्य सरकारवाला निकायसँगको समन्वयलाई थप सुदृढ बनाउनका साथै संस्थित भ्रष्टाचार निवारण ऐनलाई सामञ्जस्य हुने गरी केन्द्रसँग सम्बन्धित नियमावली, निर्देशिका, कार्यविधि तथा कार्य सञ्चालन प्रक्रियालाई अध्यावधि गरिने समेत जनाएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहसँग मन्त्रीहरूले चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका कार्य सम्पादन सम्झौता गरेका छन्। सिधारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र संस्थाको प्रति आदान प्रदान गरेका हुन्। हिजै प्रधानमन्त्रीसँग सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। अब आर्थिक समाचार। गएको सार महिनामा मात्रै 57,000 मेट्रिक टन भन्दा धेरै खाना पकाउने एलपी ग्यास आयात भएको छ। नेपाल आयात निगमका अनुसार गएको साउनमा 57,313 मेट्रिक टन ग्यास आयात भएको हो। पछिल्लो 5 महिना मध्ये साउनमा सबैभन्दा धेरै ग्यास आयात भएको हो। यस्तै गएको असारमा 44,544, जेठमा 32,842, वैशाखमा 32,056 र चैतमा 38,799 मेट्रिक टन ग्यास आयात भएको थियो। सालमा मात्रै देशभर 40,36,364 थान ग्यास सिलिण्डर बिक्री भएको निगमले जनाएको छ। असारको तुलनामा साउनमा झण्डै 9,00,000 ग्यास सिलिण्डर बिक्री भएको हो। निगमले आउँदा दिनमा पनि ग्यासको आयात हुँदै जाने उल्लेख गर्दै आवश्यकता अनुसार खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। अब विदेशको समाचार। रूसमा भर्खरै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बावजूद बेलायतले युक्रेनलाई पुनः समर्थन गरिरहने जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्महानुले युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताउनु भएको कतार न्यूज एजेन्सीले जनाएको छ। युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्महानुले आफ्नो देशले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आउँदा दिनमा पनि समर्थन गरिरहने उल्लेख गर्नुभयो। यसैबीच लन्डनमा रहेको रूसी दूतावासले बेलायतकोले जान जाने युक्रेन युद्धलाई थप चर्काउने नीति अप्नाएको आरोप लगाएको छ। बेलायतले द्वन्द्वमा आफ्नो संलग्नता कायम राखे त्यसको उच्च मूल्य चुकाउनु पर्ने चेतावनी दिँदै दूतावासले बेलायतले
त्यसको परिणाम भोग्नुपर्ने जनाएको छ। युक्रेनले पछिल्लो समय मस्को सहित रूसका विभिन्न क्षेत्रमा लामो दूरीको ड्रोन आक्रमण तीव्र बनाएको छ। युक्रेनले रूसी तेल प्रशोधन केन्द्र तथा रूसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्ड बेरीजसँग सम्बन्धित गोदामलाई

समेत निशाना बनाइँदै आएको छ। खेलकुदको समाचार, विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा पाँचौं संस्करणको टप अफ द वर्ल्ड गल्फ क्लासिक 15 भदौमा भएको छ। यस वर्षको प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दियो। प्रतियोगितालाई जलवायु परिवर्तनसँग जोड़िएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे विश्व समुदायमा सचेतना फैलाउने उद्देश्यले यो अवधारणा ल्याइएको क्लबका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिनुभयो। यो संस्करणमा सन् 2026का लागि नेपालका उत्कृष्ट 5 व्यावसायिक प्रो गल्फरहरू बीच पनि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। यो विधिमा प्रथम हुने खेलाड़ीलाई नेपाल मास्टर घोषणा गर्दै नगद 57,075 रूपियाँ र मास्टर कोट प्रदान गरिनेछ। यस्तै दोस्रो हुनेलाई 50,000 तथा तेस्रो चौथो र पाँचौं स्थान हासिल गर्नेलाई जनै 25,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। एमेच्योर तर्फ 10 महिला र 40 पुरूष गरी कुल 50,000 खेलाड़ीहरूले प्रतियोगितामा सहभागिता जनाउने तय भएको विष्टले जानकारी दिनुभयो। मुस्ताङ गल्फ कोर्सलाई आधिकारिक रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउन निरन्तर प्रयास गरिएको छ। आवश्यक पर्ने प्रारम्भिक आधार र प्रमाणहरू तयार पारिसकिएको छ। गिनिज टोलीसँग समन्वय भनी भइरहेको छ। विष्टले भन्नुभयो, व्यावसायिक खेलाड़ीहरूको सहभागिताले यो दावीलाई थप बलियो बनाउने विश्वास लिएका छौं। प्रतियोगितामा 10 होलमा स्टेवलफोर्ड ढाँचामा खेलाइनेछ। प्रतियोगितामा विजेता उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, लेडी उपविजेता, क्लोजेस्ट टू द पिन, लङ गेस्ट ड्राइभ र सिनियर विजेता जस्ता विधाहरूमा ट्रफी प्रदान गरिनेछ। यसपटक पनि होल इन वान गर्ने खेलाड़ीहरूलाई घोड़ा पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी बाहेकको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनीको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ, जसको प्रभावले देशका पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेश साथै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। देशको पहाड़ी भूभागका केही स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आएको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। विजयपुरमा भएका आर्का बालकको पनि सेट फला, लगातारको वर्षाले पोखरामा फिर्की पुल बत्कियो, माधीमा निर्माणधीन हाइड्रो पावरमा क्षति, ज्ञानु नरहरी राष्ट्रिय साहित्यिक पुरस्कार स्थापना, बाटुले शर्मा श्रीकृष्ण भजन प्रतियोगिता 19 भदौमा हुने, बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक 5,000 वृद्धि, बजारमा ग्यास अभाव हुनुको प्रमुख कारण कालबजारी र अति सञ्चय भएको सरकारको स्पष्ट, र पाँचौं संस्करणको मुस्ताङ गल्फ 15 भदौमा हुने। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भेटौँ अहिले 9 बजे खबर सङ्गालो आउनेछ। हामी सब सफलताको पाइलामा अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
13: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
13: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
15: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
14: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्सको बिचमा।
14: फोन नम्बर 061-557-915।
16: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
17: नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
16: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
18: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
19: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
21: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
22: होइन के भन्छ यो रेडियाले? तेल लगा त कान्छ।
21: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127।
1: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ उद्योग,
3: रेनबो हेन्डीग्राफबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98562750।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
7: रेडियो सफलता 103.4।
8: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
9: उमंग,
8: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
9: ज्ञानी कामे गुरु।
8: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न।

मेरो मुख्य सन्देश के हो? जुन चीजको तपाईलाई खोजी छ त्यो तपाई भित्रै छ। हरेक व्यक्तिको दृढताले शान्ति स्थापित हुन सक्छ। प्रत्येक व्यक्तिभित्र एउटा विशेषता छ, त्यो विशेषता हो वास्तविक मानवताको, जुन यो संसारका देशहरूमा होइन तर हरेक व्यक्तिभित्र छ। जो सुकै होस्, जहाँ सुकैको होस्, त्यो सबैभित्र विराजमान छ। मेरो काम के हो भने त्यो विशेषतालाई जसरी होस् अगाडि ल्याउन सकूं।

0: तपाईले बाहिर जे प्राप्त गर्नुभए पनि त्यसले भित्रतिर जान केही पनि मदद गर्दैन। तपाई भित्रैबाट बलियो हुन सक्नुहुन्छ। तपाईले आफू भित्रै सफलतालाई बुझ्न सक्नुहुन्छ।
1: म सारा संसारमा जान्छु, मानिसहरूलाई आफ्नो कुरा भन्दछु, बस यति नै म गर्न सक्छु, अरू केही गर्न सक्दिन। के गर्न सक्छु भने मानिसहरूलाई आफ्नो कुरा बताउन सक्छु, र जसलाई राम्रो लाग्छ उसलाई राम्रो लाग्छ, किनभने यो परिवर्तन गर्ने कुरा होइन, जे छ त्यसलाई अगाडि ल्याउने कुरा हो।

पेट्रोलबाट संसार चलिरहेको छैन, मानिस जीवित छ त्यो पेट्रोलले जुन किसानले उब्जाउँछ। ती सबै मानिसहरू जो कुनै बेला परिस्थितिले विवश होला, उनीहरूलाई म के भन्न चाहन्छु भने कि जब पूरै संसारमा अँध्यारै अँध्यारो देखिन्छ, तब पनि तपाईँको हृदयमा एउटा दियो छ जुन बलिरहेको छ। यदि त्यो दियोलाई तपाईँले बाहिर ल्याउनु भयो भने त्यसले तपाईँको अँध्यारो संसारमा उज्यालो बनाइदिनेछ।

गर्ने बहानामा आजका मानिसको जीवन कुनै दौड़भन्दा कम लाग्दैन। यस्तो दौड़मा पनि एउटा आशा छ जसले यो पैगामलाई दिइरहेको छ ताकि शान्ति सम्भव छ। श्री प्रेम रावत भन्नुहुन्छ, शान्ति बाहिरको अवस्था ठिक हुनु होइन, त्यो त हरेक मानिसभित्र पहिलादेखि नै रहेको छ। विश्वका विभिन्न मञ्चहरूमा शान्तिको उहाँको प्रयासको लागि उहाँलाई शान्ति दूतको उपाधिद्वारा सम्मानित गरिएको छ। संसारका सबै मानिसहरूका लागि शान्ति र मानवताका लागि प्रेरित र जागरूक गर्ने उहाँको यो अभियान विगत 50 वर्षदेखि लगातार जारी छ। उहाँले संसारका करिब 100 देशहरूमा र 300 भन्दा बढी शहरहरूमा आफ्नो सन्देश सुनाउनु भएको छ। विश्वका विभिन्न प्रतिष्ठित मञ्चहरूको अलावा संसारका फरक फरक देशहरूमा फरक फरक धर्म, जाति वा समुदायका मानिसहरू उहाँलाई आफ्नो देशमा शान्तिको सन्देश सुनाउनका लागि आमन्त्रण गरिरहन्छन्। यस्तै गरेर नेपालमा पनि उहाँले विभिन्न समयको अन्तरालमा ललितपुरको भैंसे पार्टी, भक्तपुरको कमेरेटार, काठमाडौँको सामा खुशीका साथै पोखरामा समेत लाखौं मानिसहरूलाई सम्बोधन गर्नुभएको छ। भूषण दाहालसँग कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रमको अन्तर्वार्तामा उहाँले आफ्नो शान्तिको यात्रा तथा दृष्टिकोणलाई पेश गर्नुभएको छ।

0: हामी आफ्नो शक्तिलाई चिन्दैनौ, हामी आफ्नो शक्तिलाई पहिचान गर्न सक्दैनौ, किनकि त्यो जुन डोरी, कल्पनाको डोरी, संस्कारको डोरीले जसरी हामीलाई बाँधिएको छ, बाँधिरहन्छौ दाह जस्तै भएर। दासता कसका लागि हो? त्यसको होइन जसको दास बन्नुपर्ने हो, तर त्यसको जसको चाकडी गरेर केही प्राप्त हुने छैन।
1: ये जीवन है,
0: यो जीवन छ।
1: अगर हमारे इच्छाओं की पूर्ति न भी हो फिर भी हमको ये जीवन मिला हुआ।
0: यदि हाम्रा इच्छाहरूको पूर्ति नभए पनि हामीलाई यो जीवन प्राप्त भएको छ।

0: हम कौन हैं, हम क्या हैं, हम भूल चुके हैं।
1: मैं के हूँ, हमें ले बेची सके हूँ।
0: एक आदमी
1: एउटा मानिस
0: कैनेडा से,
1: कैनेडा को,
0: जिसने कभी हाथी नहीं देखा। उसकी एक दिन इच्छा हुई कि वो हाथी देखना चाहता।
1: जसले कहिले हाथी देखे को थिए ना, उससे एक दिन इच्छा भयो हाथी हेर्न जाने।
0: उसने मालूम करने की कोशिश की कहाँ वो अच्छे तरीके से हाथी को देख।
1: उसले पत्ता लगाने कोशिश करे कहाँ उसले हाथी राम्रोसँग देख्न पाउँछ। उसले कसैले भनिदियो तिमी हिन्दुस्तान जाऊ, साउथमा जाऊ, त्यहाँ ठूला ठूला हात्ती छन्, त्यहाँ गाउँ छ जहाँ हात्ती पाल्ने गरिन्छ, त्यहाँ गएर तिमीले हात्ती देख्न सक्छौ। उसले तय गर्यो अनि गयो साउथतिर। ऊ एउटा गाउँमा गयो, त्यहाँ उसले देख्यो एकदमै धेरै हात्ती एकै स्थानमा बाँधिएका छन् र सँगै छेउमा गाउँका प्रधान बसेर हुक्का पिइरहेका छन्। उसले हात्तीहरू देख्यो, पहिला कहिले जीवनमा हात्ती देखेको थिएन। उसलाई एकदमै अचम्म लाग्यो, कस्तो हुन्छ हात्ती, यत्रो ठूलो सुँड छ, यत्रो ठूलो तिनीहरूको कान छ, यति ठूलो त्यो जनावर छ, यत्रो ठूलो त्यसको दाँत छ। अनि उसले त्यो चिन्न पायो, हात्ती एकदमै शक्तिशाली हुन्छ, एकदमै बलवान हुन्छ। त्यसपछि उसले देख्यो हात्ती एकै ठाउँमा छ, हल्लिएको छैन, त्यहाँबाट कतै गइरहेको छैन। उसको मनमा प्रश्न उठ्यो, यिनीहरू यहाँबाट किन भाग्दैनन्, किन यही उभिरहेका छन्। उसले देख्यो एउटा एकदमै सानो डोरी तिनीहरूको खुट्टामा बाँधिएको छ र त्यसलाई रुखमा बाँधिएको छ, अनि हात्ती कतै पनि गएको छैन। उसको मनमा प्रश्न उब्जियो, यो हात्ती यति बलवान जनावर छ, यो जुन डोरी बाँधिएको छ यसको खुट्टामा, यो त एकदमै सानो छ, यसलाई त यिनीहरूले चुडाउन सक्छन्। त्यसपछि ऊ प्रधान कहाँ गयो, भन्यो प्रधानजी, के साँच्चै यो हात्ती बलवान हुन्छ? उसले भने हुन्छ, यिनीहरूले त ठूल्ठूला रुख बोक्न सक्छन्। थाहा छैन यिनीहरूले अरू के गर्न सक्छन्, एकदमै बलवान हुन्छ। भन्यो यिनीहरू किन भाग्दैनन् त? यो जुन डोरी पातलो डोरीले बाँधिएको छ तिनीहरूको खुट्टामा, यसलाई यिनले चुडाउन सक्छन् होइन र? प्रधानले भने अवश्य सक्छन्। सोध्यो किन चुडाउँदैनन् त? भन्यो जब यिनीहरू बच्चा थिए यस्तै डोरीले तिनीहरूलाई बाँध्ने गरिन्थ्यो, जब यिनीहरू बच्चा थिए तब यति शक्तिशाली थिएनन् ताकि यो डोरीलाई चुडाउन सकुन्। बिस्तारै बिस्तारै गरेर यही डोरीले बाँधिएर बस्दै जाँदा यिनीहरूलाई महसुस भयो, यो डोरीलाई म चुडाउन सक्दिन, अब ठूला भए, ठूला भए शक्तिशाली छन्, तर यिनलाई यही महसुस हुन्छ यो डोरीलाई चुडाउन सकिन्न, त्यसैले यिनीहरू यहाँ बाँधिएका छन्।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-587-915।
10: सफलता एम्बुलेन्स, अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स, नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
10: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9856028104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
12: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट्स
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको दोस्रो तला। फोन नम्बर 0161-571-430, 98560-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560-27500।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका को लगी हमी समझना।
8: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 50 किलोमीटर, प्रोप्राइटर मिनराज खड़का, फोन नंबर 0165536651। समझन सही नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
9: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पे ढुंगा पोखरा, संपूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ, विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ। आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, संपर्क 98-160-62-983, 98-560-52-855। समझ बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।

0: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
1: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त ठाउँै छैन, अनि यसै नभनेर के गर्नु त?
0: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोलबोलाउनै पर्दैन नि।
2: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9891924।
3: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 0141495, उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904, स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
8: हार्दिक निमन्त्रणा, विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्म अष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घर नापा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समय ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको होरी र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ खासै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइ राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ सामाजिक क्षेत्र लगायत महिलाहरूको क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्व महिला उद्यमी आफूले नै केही गर्नुपर्छ भनेर लामो समयदेखि लागि पर्नु भएका व्यक्तित्व हुनुहुन्छ गोमा ढकाल, महिला उद्यमी सामाजिक व्यक्तित्व रेनबो चिल्ड्रेन होमका संस्थापक संचालक हुनुहुन्छ। त्यस्तै रेनबो ह्यान्डिक्राफ्ट उद्योगका संचालक हुनुहुन्छ, इन्द्रेणी अर्ग्यानिक फार्मका संचालक हुनुहुन्छ, बाल अधिकार नेपालका अध्यक्ष हुनुहुन्छ लगायत थुप्रै सामाजिक संस्थाहरूमा उहाँको सक्रिय सहभागिता रहेको छ। विविध महिला उद्यमीको क्षेत्रमा लामो समयदेखि एउटा उदाहरणीय काम गरिरहनु भएको छ। उहाँसँगको कुराकानी लिएर आएका छौं। गोमाजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, यति बेला केमा व्यस्त हुनुहुन्छ?
1: यति बेला म आफ्नै व्यवसायमै व्यस्त छु विशेष गरेर।
0: हजुर,
1: अब बाहिरी सामाजिक काममा भन्दा धेरै चाहिँ अहिले मेरो यो उद्योगमा नै छ टाइम धेरै।
0: हजुर, कस्तो चलिरहेको छ अहिले रेनबो ह्यान्डिक्राफ्ट उद्योग?
1: ठिकै छ, अहिलेको सन्दर्भमा हेर्दाखेरि राम्रै चलेको छ।
0: हजुर,
1: अब पहिला 100 जना जति मान्छे राखेर काम गरिन्थ्यो भने अहिले त्यस्तो त्यो धेरै ठुलो भोल्युममा हामीले गरेका छैनौँ, तर काम चाहिँ निरन्तरता एकदमै व्यस्त रहने गरी चलेको छ।
0: त्यति धेरै भयो कुनै बेला?
1: कुनै बेला हजुर, यो जब म यो कोरोना भन्दा अलि अगाडि नै त्यति बेला चाहिँ एकदमै राम्रो थियो। लगभग 100 जना नै हाम्रो त्यहाँ आबद्ध काम गर्ने महिला दिदीबहिनीहरू हुनुहुन्थ्यो। अब त्यसपछिको व्यवसाय त घटेको हो, तर अहिले चाहिँ क्वालिटीको र अलिकति स्थायी रूपमा काम गर्ने साथीहरू पाएको छु, त्यसैले भोल्युममा कम भए पनि एकदम राम्रो छ।
0: हजुर हजुर, विशेषता तपाईँको उद्योगको विशेषता बताउनु पर्दाखेरि विशेष गरेर के कुरालाई के उत्पादन गर्नुहुन्छ? हजुर,
1: हामीले काम गर्ने भनेको कटन धागोबाट ब्याग बनाउने हो।
0: हजुर,
1: ब्याग विभिन्न डिजाइनका ब्यागहरू, म्याटहरू, टेबल म्याट, रुम म्याट

0: विभिन्न हुन्छ कटन धागोबाट उत्पादन सामग्रीहरू. अब यो चाहिँ सामानहरू उत्पादन गर्ने नितान्त हाम्रो दिदीबहिनीहरू नै हुनुहुन्छ. त्यसमा पनि हाम्रो संस्था भनेको रेनबो चिल्ड्रेन होम एउटा संस्था छ. त्यस संस्था सञ्चालन गरेपछि मैले उद्योग चलाएको हो, किनभने दिदीबहिनीहरूको समस्याले गर्दा बच्चाहरूमा धेरै असर परेको देखेर. त्यो कारणले गर्दा यो उद्योग भनेको छुट्टै एउटै पाटो चाहिँ होइन, छुट्टै हो. तर पनि यो सानो बच्चाहरूसँग दिदीबहिनीहरूले काम नपाउने, अनि बच्चासँग एउटा काम नपाउने, अर्को कुरा बच्चा स्कुल पठाएर काममा गइसकेपछि बच्चा लिन आउन नपाउने, बच्चाहरूलाई पढाउन नै अप्ठ्यारो, काम नगरी खान नपाउने कसैको, अब अप्ठ्यारो परिस्थितिका सबै दिदीबहिनीहरू, कसैको श्रीमानबाट त्यस्तै अवहेलना भएर बाहिर निस्केको, कोही चाहिँ अस्वीकार गरेको श्रीमानले नै बच्चा प्रेग्नेन्ट भएपछि. यस्तो यस्तो खालको दिदीबहिनीहरू धेरै नै पहिला पनि काम गर्ने त्यही नै थियो भने अहिले पनि अप्ठ्यारोमा परेको दिदीबहिनीहरू नै छन् हामीसँग.
1: हजुर,
0: अब बच्चा सानो लिएर लगभग 3 महिनादेखि काम गर्नुहुन्छ, बच्चा हेर्ने व्यवस्था हामी आफै गरिदिन्छौँ. म पनि अति नै व्यस्तता छु त्यसैमा, किनभने त्यो नानीहरू हेर्नु नलाइसकेपछि असाध्यै पर्छाउँछन् बच्चाहरूले, अनि अब त्यहाँ छोडेर बाहिर हिँड्दा भन्दा त्यहीँ रमाइलो र एकदम आफूलाई आनन्दै चाहन्छ. त्यसैले गर्दा धेरै जस्तो हाम्रो कामदारहरू दिदीबहिनीहरू बच्चासहित काम गर्ने हाम्रो उद्योग हो.
1: हजुर, भनेपछि अहिले जस्तै बजार चाहिँ कस्तो छ, केही नेपालमै हो अथवा विदेशमा पठाउनुहुन्छ, कस्तो छ बजार?
0: बजार पनि केही त नेपालमा नै छ, यहाँ पोखरामा भन्दा काठमाडौँमा केही त्यहाँबाट बिक्छ भने धेरै त बाहिर नै बजार हाम्रो. अहिले नयाँ बजारहरू एउटा दुईवटा चाहिँ नयाँ आएको छ, जस्तै युरोपतिर पनि छ, अनि कोरिया, सिङ्गापुर, अहिले धेरै सामान चाइनामा गइरहेछ. यसरी चाहिँ अस्ट्रेलिया, पहिलाको हाम्रो मार्केट अस्ट्रेलिया थियो भने अहिले, अनि जर्मनको अहिले भर्खरमा आउँदैछ, यसरी बाहिर नै गइरहेछ सामान.
1: जस्तै अहिले नेपाली दिदीबहिनीहरूले विभिन्न कामहरूमा आबद्ध हुनुहुन्छ होइन, खर्च गर्न सक्ने क्षमता बढ्दो छ, किन यी सामग्रीहरू हामीले यहाँ त्यति धेरै प्रयोग हुन सकिरहेको छैन?
0: एकदमै दुःखको कुरा नै यही लाग्छ मलाई. हामी चाहिँ दिदीबहिनीहरूको असाध्यै महत्त्वका कुरा गर्छौँ, दिदीबहिनीहरूलाई सहयोग गर्ने कुरा पनि गर्छौँ, कुरामा मात्रै छन् हाम्रा सीमित अहिलेसम्म. दिदीबहिनीहरूले बनाएको प्रोडक्टलाई युज गरिदिए दिदीबहिनीहरूलाई सहयोग हुन्छ भन्ने कुरा मानसिकतामा कहिले पनि आएको छैन अहिलेसम्म नै मैले महसुस गर्छु. जसले प्रयोग गरिरहेका छन् त्यो चाहिँ उहाँहरूले चाहिँ कसैलाई असाध्यै मन परेको कारणले, कसैले चाहिँ हो यो दिदीबहिनीहरूले बनाएको नेपालको उत्पादनलाई हामीले चाहिँ प्रयोगमा ल्याउनुपर्छ भन्ने एकदमै थोरै, 100 मा 5% होला मैले महसुस गरेको है. अहिलेसम्म अब 20 वर्षै लाग्नु लागिसक्यो मैले यो उद्योग गरेको. अब यस्तो छ, अहिलेको हाम्रो सन्दर्भमा एकदमै दिदीबहिनीहरू लाउने खाने सबै कुरामा अगाडि हुनुहुन्छ, कमाउने रमाउने सबै छ कि, राम्रो बाटो पनि हो, कमाउनु पर्छ, जीवन भनेको एकचोटि नै रहेछ, रमाउले पनि गर्नुपर्छ, तर त्यो आफूले गरेर अर्कालाई नै खुसी मिल्छ भन्ने कुरामा अलिकति हाम्रो ध्यान जाँदैन, नगएको अहिले पनि गएको छैन.
1: त्यही त अब विदेशमा यति धेरै गइराख्ने होइन उत्पादन, त्यो क्वालिटीको त पक्कै छ, त्यसै त जाँदैन नि त क्वालिटी नहेरिकन. मैले भने नि अहिले त झन् एकदमै धेरै, पहिला 10-15 वर्ष अगाडिको दिदीबहिनी र अहिलेमा धेरै परिवर्तन आइसकेको छ. त्यो अवस्थामा हामी कहाँ भएका उद्योगहरूको बजार चाहिँ यहीँ नपाउनु दुःखको कुरा.
0: हजुर
1: अहिले मुख्य चुनौती चाहिँ के देख्नुहुन्छ उद्योग सञ्चालन गर्ने क्रममा?
0: चुनौतीको कुरा पहिला र अहिलेमा एउटै नै लाग्छ मलाई, अझै गाह्रो अहिले भइरहेछ.
1: हजुर,
0: किनभने हाम्रो आफ्नै उत्पादनै छैन कच्चा पदार्थको, धागो पनि इन्डियाबाट ल्याउँछौँ हामी.
1: हजुर,
0: अब जिप्पर त पहिल्यैबाट इन्डियाबाट नै आउने हो, त्यो डिलरै इन्डियाको, अनि यो वाइकेके जिप्पर भनेको खोलेको बेला पनि नपाइने र जुन आफूले चलाइरहेको छ अहिले मलाई समस्या, एउटा जिप्पर हाल्नुपर्नेमा अर्को नि हालेर मैले गरिरहेको छु, अब त्यो भोलि कम्पनी नाम चाहिँ मैले डर लागेको छ, किनभने त्यो सामग्रीहरू खोजेको बेलामा पाइँदैन ठ्याक्कै. अब अस्ति अहिले अगाडि अब ब्याग 2025 सय अर्डर थियो, अब त्यो 2025 सयको डबल जिप्पर हाल्नु पर्यो भने 5000 जिप्पर चाहियो. त्यो या खोजेर काहीँ काठमाडौँ पोखाएर काहीँ पनि छैन. अनि फेरि ओरिजिनल चलाउँछौँ हामी, फेरि डुप्लिकेट केही राख्दैनौँ. नआएर त्यो जुन आन्दोलन भयो नि अहिलेको वीरगन्ज यतातिरको आन्दोलनले गर्दा सामान रोकिएर अहिलेसम्म त्यो सामान आइपुगेको छैन.
1: हजुर,
0: काम त अब चलेको छ तर भने जस्तो गरेर चलेको सामान नपाएर.
1: हामीले हेर्दाखेरि त्यो एउटा सामाजिक सद्भावको रूपमा भयो सकियो होला भनिन्छ, त्यसको असर चाहिँ कति समयसम्म पर्दो रहेछ है.
0: सामान आइपुगेको छैन आज भोलिमा आउँछ भनेर छ. यस्तो छ हाम्रो आफ्नै देशमा हुन सक्ने कुरा पनि नभन्ने, जस्तै कटन धागो त लगाउन सकिन्छ होइन, त्यो जुन अब अब सञ्चालनमा आउने भन्ने कुरा त छ. त्यो पनि कहिले के हुन्छ भन्ने जस्तो लाग्छ मलाई, किनभने पटक पटक यस्तो चलाउने छोड्ने भइरहेको छ.
1: कच्चा पदार्थ हामीसँग छैन होइन, कच्चा पदार्थ उत्पादन
0: कपासको खेती गरेकै छैन. कपास खेती गर्न पर्यो कटन धागो बनाउनको लागि. ओरिजिनल कटन उत्पादन भयो भने यसको मार्केट राम्रो छ एकदमै है. अब इन्डियाबाट ल्याउँदा त्यो कसरी बनेको, कहाँबाट बनेको, जुन राम्रो कम्पनीहरूले यो सबै कुरा खोज्दो रहेछ कि. उत्पादन कहाँबाट भयो, यो कटन प्योर हो कि होइन, आफ्नै देशमा बनेको भए कति सजिलो हुन्थ्यो होइन, यहाँ बनेको यो फ्याक्ट्री यस्तो उस्तो हुन्थ्यो नि त. त्यो इन्डियाको कुरा दिन पनि दिँदो रहेनछ कि, मार्दा पनि यो सबै डिटेलमा नआउँदो रहेछ. यस्तो यस्तो गाह्रो अप्ठ्याराहरू त परिरहन्छन् परिरहेछ.
1: एउटा भनौँ न उद्योग सञ्चालन मात्रै होइन, बच्चाहरूलाई पनि सँगै लिएर हिँड्नु भएको छ.
0: हजुर,
1: त्यो सँगसँगै सामाजिक क्षेत्रमा पनि त्यत्तिकै क्रियाशील हुनुहुन्छ. फेरि अर्ग्यानिक खानुपर्छ भनेर अर्ग्यानिक फार्म पनि सञ्चालन गरिराख्नु भएको छ. सबै कुरालाई एकसाथ, फेरि घर परिवार त छँदैछ, महिलाका जिम्मेवारीहरू छँदैछन् है. कसरी अगाडि बढ्न व्यवस्थापन गर्यो भने सम्भव हुँदो रहेछ है.
0: व्यवस्थापन गरेर आफूले आफूलाई बिजी त बनाउनै पर्छ. अब आफूलाई टाइम हुँदैन यति गर्न, आफूले केही गर्छु भनेपछि टाइम चाहिँ म्यानेज गरेर सबैलाई आफूले सबै कुरा गरेर मात्रै हुँदैन, सबैलाई काममा आफ्नो आफ्नो जिम्मेवारी दिएर गर्यो भने अगाडि बढ्न सकिन्छ जस्तो लाग्छ. किनभने महिला, एउटा महिलाले अगाडि बढ्यो भने एउटा परिवार सबैका लागि एउटा सुखी परिवार बन्न सक्छ भन्ने कुरा अहिले आफूले पनि एउटा जीवनमा सुरु गरे, दुःखले सुरु गरे, कुनै दिन अब सुखले गरे होइन. सुरुमा त मलाई एकदमै व्यवसाय सुरु गर्न धेरै गाह्रोसँग सुरु गरेको मैले व्यवसाय. जुन व्यवसाय जुन दिन सुरु गरेँ त्यो दिन मलाई चाहिँ एउटा के अरे भाग्यले नि साथ दिएको दिन थियो जस्तो लाग्छ. किनभने आजसम्म म व्यवसाय छोड्छु भनेर नि छोड्न सक्दिनँ, छोड्नै मिल्दैन. त्यो भनेको एउटा राम्रो कुरा पनि हो मान्छेलाई. आफूले मात्रैको लागि चाहिँ कुनै पेसा एउटा गरेर बस्न सकिन्थ्यो. उद्योग भनेको कुरा आफू मात्रै बिजी नभइकन सबैलाई बिजी बनाउनु पर्ने, सबैलाई रोजगारी र सबैको लागि रोजगारी र एउटा आत्मनिर्भर बनाउने कुरा हो यो उद्योग भनेको. सानो ठुलो जे होस् त्यसले चाहिँ धेरैजनासँग जीवन त्यसमा रहेको हुन्छ. अझ हाम्रोमा भन्नुपर्दा त अब एकदमै नाबालक साना बच्चाहरूको जीवन जोडिएको छ. दिदीबहिनीहरूले काम गरेर बच्चालाई आफ्नो पढाउने, पाल्ने, खाने सबै कुरा गर्नुहुन्छ. र म पनि यो जीवनमा आफू एउटा मृत्युको काखमा गएर नि फर्केर आएँ, कारण पनि यही छ कि जस्तो लाग्छ. किनभने भगवान्ले अझै बाँच्नुपर्छ के भनेर दिनुभएको होला जस्तो लाग्छ कि, मैले यस्तो महसुस गर्छु कि
1: अझै गर्न बाँकी छ भनेर होइन.
0: हजुर,
1: जो थोरै प्रसङ्ग हजुरले पनि जोड्नुभयो, जस्तै महिलाहरूलाई हामीले भन्न त भन्छौँ व्यवसायमा आए हुन्थ्यो गरे हुन्थ्यो भन्छौँ, आउन चाहिँ आर्थिक स्रोत जुटाउन चाहिँ कतिको गाह्रो देख्नुहुन्छ
0: व्यवसाय गर्नको लागि. व्यवसाय गर्नको लागि जुटाउन यस्तो छ, गर्छु भनेर अब सबै कुरा आफैसम्म हुनेहरूलाई त सहजै छ गर्नको लागि. जसलाई अति खाँचो छ र केही गर्न पाए, उद्योग गरेर अगाडि बढ्न पाए हुन्थ्यो भन्ने दिदीबहिनीहरूलाई गाह्रो पनि छ. किनभने अब जसको नाममा जससँग अब यहाँ जति कुरा गरे पनि आधिकारिक रूपमा ब्याङ्कै होस् होइन, कुनै पनि उसले काम गर्दा पैसा दिँदा साँची बस्दा छोरा श्रीमानै चाहिने, अहिले पनि त्यही छ. एकल दिँदैन एउटा महिलाले मात्रै गरेर म केही गर्छु भने साँची बस्न, फेरि जसको सम्पूर्ण कुरा छ त त्यसलाई त किन चाहिन्छ नि चाहिँदैन होइन. जसलाई छैन त्यो चाहिनेलाई अहिले पनि पाइएको छैन, नपाइएकै अवस्था छ. र स्रोत जुटाउनको लागि सबैभन्दा पहिला त आर्थिक स्रोत नै चाहियो, आर्थिक स्रोतको लागि समस्या अहिले पनि छ दिदी बहिनीहरूलाई, तर अहिले चाहिँ एउटा समूहमा समूहले गरिदिएर पनि हुने भएकोले थोरै थोरै लगानी गर्नको लागि त्यो एउटा समस्या त छ भने जस्तो चाहिँ छैन।
1: फेरि त्यसमा हुन्छ नि त्यो मेहनत पनि चाहियो, निरन्तरता पनि चाहियो, होइन
0: व्यवसाय होस् उद्योग होस् त्यसमा सबैभन्दा पहिलो कुरा चाहिँ लगनशीलता नै हो। लगनशीलता मेहनत आफू खट्नु पर्ने, आफै खटेन भने त केही पनि हुँदैन। पहिला कुरा त लगानीकर्ता नै राम्रोसँग खटेर लगनशील आफै हुनुपर्छ।
1: हजुर
0: त्यो भएन भने व्यवसाय अगाडि बढ्दैन।
1: त्यहाँ अब कति भनौँ न आशा इच्छा रहर होइन सबै त्याग्नु पर्यो नि त त्यसलाई निरन्तर सफल बनाउन, होइन त्यो तपाईँको अनुभवले चाहिँ सफलता प्राप्त गर्न चाहिँ के कुराहरू हुनुपर्ने रहेछ?
0: मैले अघि नै भने चाहिँ सफलता हासिल गर्नको लागि पहिला त आफू लगनशील पहिला कुरा हुनु पर्यो। आफ्ना रहरहरू त मार्नु नै पर्छ एउटातिर भए पनि, अब आफूलाई एउटा राम्रो व्यवसाय अगाडि चिनिनको लागि त त्यो एउटा राम्रो प्लेटफर्म भन्छ। तर आफ्ना रहर मेरो त घर माइत नजिक छ, म लगभग माइत एक वर्षमा तिन पटक चार पटक भन्दा जान्न होला, किनभने टाइम नै भेट्दैन। बरु नजिक भएको कारणले आमालाई बोलाउँछु मैले भेटघाट गर्नको लागि। अब सबैजना छ नजिकमा चाहिँ भेटघाट हुन्छ, आउँछन् उनीहरू नि हजुरमा जानुभन्दा उहाँहरू आउनुहुन्छ। मैले टाइम निकालेर दिदी बहिनी भेटघाट अब हो एउटा पक्षले चाहिँ दुःख नै मान्छ, आफन्तहरूले दुःख मान्छन् आउँदिन
1: भन्छ,
0: धेरै आउँछ। अब के गर्ने, अब आफै नबसिकन त्यहाँ उत्पादन चिजहरू एउटा बिग्रियो भने बिग्रेको चिजलाई त्यो बिग्रेरै जान्छ, त्यहाँ घाटा परिहाल्छ। आफै बसेर गर्नुपर्ने कति कुराहरू हुन्छन्। अब हाम्रो जस्तो उद्योग अब व्यवसायमा पनि आफ्नै ग्राहकहरू जुन कन्टिन्युस भइरहेका हुन्छन् नि, होइन त्यसले उनै खोज्छ कि होइन सामग्री त्यहाँ अर्काले दिनु र आफूले बनाएर दिनुमा धेरै फरक। फेरि मैले काम गर्छु यो गर्न पनि यस्ता कामहरू गर्न नि गाह्रो रहेछ क्या, उत्पादनै गरेर बेच्ने कुरा मात्रै गर्छु मैले, होइन अहिले पनि लेक साइडमा यो अप्सहरू बनाउँछु हामीबाट विभिन्न हुन्छन् अप्स भनेको धेरै थरीका हुन्छन्। अब त्यो उत्पादन गर्न आफै नै लाग्नु पर्ने हुन्छ, अर्काले गरेर हुँदैन, किनभने सफा पनि चाहियो, त्यो अर्ग्यानिकै बन्नु पर्यो अनि त्यो भनेको टाइममा ठ्याक्कै मिल्न पर्यो भने जस्तो बनाउनको लागि आफैले गर्नुपर्ने त्यस्तो कुराहरू। अब अरूलाई लगाउने आफै त्यहाँ हुनैपर्ने
1: हुन्छ,
0: त्यस्तो कुराहरू गर्दाखेरि आफैले गर्नुपर्छ। व्यवसाय पनि त्यही नै हो, आफू खटेर आफै व्यवसायमा बस्यो भने हो हरेक कुरामा चाहिँ अब यो जस्तै हुँदैन गर्दिनँ भने पनि आफू नभएपछि जिम्मेवारी त्यहाँ अलिकति कमी नै हुन्छ अर्कालाई जिम्मा दिएर छोड्दा। त्यसैले सबैभन्दा आफ्नो टाइम समय दिनुपर्ने हुँदो रहेछ व्यवसायमा।
1: हजुर त्यही त अघि तपाईँले भने अनुसार त्यो हाम्रो उत्पादन चाहिँ युरोप चाइना होइन
0: हजुर
1: गइराख्दाखेरि प्रतिस्पर्धाको हिसाबले हेर्ने हो भने हामी त यहीको अर्को व्यवसायसँग प्रतिस्पर्धा गरेका छैनौँ कि, अन्तर्राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय मार्केटसँग प्रतिस्पर्धा गर्नको लागि आफ्नो प्रोडक्टलाई चाहिँ टिकाइराख्नको लागि होइन एउटा ग्राहकको विश्वास जित्नको लागि कस्तो खालको रणनीति अपनाउनु भएको छ?
0: पहिला कुरा त उनीहरूले जस्तो भनेको छ त्यस्तो चिजमा कसरी बनाउन सकिन्छ भनेर लागि पर्नु पर्यो, होइन अब उनीहरूले भनेको टाइममा सामान दिन सक्नु पर्यो, भने जस्तै सबै कुरा जुटाउन सक्नु पर्यो। अब गाह्रो त हुन्छ, कति कुराहरू नपाइएको हुन्छ, समयमा नआएको हुन्छ।
1: हजुर
0: अब सर सापट्टि कहिलेकाहीँ अब यहाँ हाम्रो त एउटै बिजनेस भएको साथीहरू हुनुहुन्छ, उहाँहरूबाट सापट्टि ल्याएर भए पनि काम चलाउनु पर्ने, टाइममा सामान पठाउनु पर्ने, यस्ता कुराहरू ध्यान दिनुपर्ने हुन्छ। बाहिर अब ग्राहकले सबैभन्दा क्वालिटीमा चाहिँ हेर्छन्, अब क्वालिटी बनाउनको लागि आफूले मेहनतै गर्नु पर्यो, त्यसलाई ध्यान दिएर हेर्नुपर्ने हुन्छ। यसैले बजारको बाहिरको मार्केटभन्दा अब नयाँ के खोजिरहेको छ त त्यस्तो खालको प्रडक्ट बनाउनु पर्यो, पहिला त्यसलाई सो गर्नु पर्यो, त्यो मन परायो भने अनि अर्कोभन्दा अगाडि बढ्न सकिन्छ।
1: हजुर अहिले प्रविधिको विकास पनि भइरहेछ, सामाजिक सञ्जालको नि त्यत्तिकै उपयोग गरिरहेछ, यसले चाहिँ केही परिवर्तन ल्याएको छ तपाईँको व्यवसायमा?
0: प्रविधिको खै थोरै त होला केही त, प्रविधिको हिसाबले पनि अब अहिले चाहिँ सामाजिक सञ्जालबाट पनि धेरै
1: प्रोडक्टहरू
0: त्यसले पनि धेरै गरेको छ भन्नुपर्छ.
1: हजुर,
0: त्यसबाट नै आएका छन् ग्राहकहरू पनि.
1: त्यो सँगसँगै जस्तै कोभिडको बेलामा भन्नुभयो भने कुनै बेला 100 भन्दा बढी होइन स्टाफहरू यसरी गर्थ्यौँ, त्यो त्यसको असर चाहिँ हरेक सेक्टरमा परेको छ कि. जस्तै हामीले सञ्जाल क्षेत्रमा पनि त्योबाट पक्कै पनि स्टाफमा चाहिँ घटेन नै खालको आर्थिक तनाव पनि भयो होइन, घाटा पनि भयो होला. त्योबाट चाहिँ के सिक्नुभयो?
0: त्यो व्यवसाय जुन बेला त्यो आयो त्यसको लागि त अब अझै कोरोना त्यतिखेर त लगातारै भएको थियो होइन, कहिले भारी पहिरो कहिले भूकम्प त्यसरी गर्दै आएको थियो होइन. विशेष गरेर कोरोनाले अब म पनि आफै त्यसमा पनि परेँ. कोरोनाले गर्दाखेरि हुँदाखेरि त्योभन्दा अगाडि मान्छेहरूले एउटा व्यवसाय गर्नेहरूले पनि पछिको अलि पछाडिसम्म सोच्नुपर्ने रहेछ काम गर्दा होइन. हामी त अब त्यतिखेर भइहाल्छ गरिहालिन्छ भन्ने सोच्यौँ. हुन त अब अरू ठाउँमा के भयो, मैले कोरोना पछि 6 निरन्तरता दिएको हो. मैले 6 मैले धान्दै सकिनँ र त्यो बेला खरिदेको सामग्री मैले लगभग अहिलेसम्म केही छ अझै संसिद्ध थियो मसँग सामग्रीहरू, तर आर्थिक अवस्था हुन सकेन. किनभने यो हाम्रो मात्रै समस्या नभई जहाँ सामान जाने थियो त्यहाँ पनि भयो. सामानैजना रोकिएपछि चाहिँ चलाउन अति नै गाह्रो भयो. अनि त्यो 100 भनेको त महिनामा 5-6 रुपियाँ त सेलरीमा जान्थ्यो होइन. अनि त्यो सामग्री बनाउने फेरि यति धेरै सामान चाहिन्छ भने त्यतिलाई काम दिनको लागि त त्यो भएर अब धेरैलाई भयो होला त्यो होइन. कतिका त बन्द नि भए, साथीहरू पनि कति को कहाँ जानुभयो होला होइन. अब त्यसले धेरैलाई असर गर्यो, उठ्नै नसक्ने बनाएर थला पारेको थियो त्यो बेला त होइन. हामी अब जेनतेन बल्ल तल्ल अब यतिको ठाउँमा भएको कारणले पनि उठ्न सकियो भन्नुहुन्छ. त्यसलाई निरन्तर फेरि अब सकिएन भएन भनेर मनलाई चाहिँ मार्नु हुँदो रहेनछ. मनलाई चाहिँ जगाएर उठ्न सक्यो भने उठिँदो रहेछ भन्नुपर्छ.
1: गर्छु भन्ने त्यो अठोट होइन आत्मविश्वास.
0: मैले फेरि अर्को सन्दर्भ जोडे त्यो अठोट चाहिँ म आइसुमा बस्दा मलाई अरू होस् केही नभए पनि म भोलि गएर त्यही ठाउँमा तिनै साथीहरूसँग उठेर हिँड्न सक्छु कि सक्दिनँ. अब त्यति बेला त अलिक मजमा यताउता नि हिँडिन्थ्यो नि त. अब फेरि त्यही साथीमा त्यसरी गएर मञ्चबाट बोल्न सक्ने मेरो शक्ति आउला कि नआउला
1: भन्ने
0: मलाई त्यही मात्रै हुन्थ्यो. म जान्छु भन्ने मैले अहिले पनि भन्छु होइन. मान्छेले असाध्य अप्ठ्यारो र आपतकालीन अवस्थामा सम्झिँदो रहेछ भगवान्लाई, अरू केही नहुँदो रहेछ, भगवान्लाई पुकार्न आउँदो रहेछ. अनि मलाई मेरो छोराले नि त्यहाँले भेटघाटबाट बोल्न त्यति पाइन्थ्यो नि थुनिएर राख्ने सिसामा है. अनि छोराले लेखेर एक पाना त्यो मन्त्रहरू कि मन्त्र नि उसले पनि सोध्यो होला नि, चिन्ता त हुन्छ होइन. अनि सोद्धाखेरि यसरी ऊ गर्नुपर्छ, त्यतिखेर त्यो शनि ग्रह लाग भनेको थियो अरे. अनि 3 मन्त्र मैले थियो कि. अब त्यो सधैँभरि त्यसमा पुकारेर हुने कुरा होइन होइन, तर आस्थाको कुरा के भगवान् प्रतिको आस्था मान्छेलाई भयो भने मरिसकेको मान्छे नि अब त्यो मरेरै उठ्ने कुरा भनेको त होइन मैले, तर जीवित हुन सक्ने त्यो त्यस्तो जुनै मर्नै लागेको अवस्थामा असाध्यै अप्ठ्यारो परेको अवस्थामा शक्ति चाहिँ आउँदो रहेछ. किनभने मलाई चाहिँ एकदम शक्ति आएको. मैले एउटा दुर्गाको ऊ पनि बनाएर राखेको छु घरको आँगनमा मूर्ति आएर म घरमा आउने बित्तिकै, किनभने दुर्गाको गर्नु सधैँ चाहिँ जप्नु भनेको थियो मलाई. अनि मैले दुर्गा र शिव यो के अरे शनिको भएर शनिको यो 3 कुरा सम्झेर जतिखेर नि मलाई त्यही ध्यान गर्थेँ मैले. म फर्किने मान्छे हुँदै
1: त्यति बेला त
0: कसैले डक्टरले हेर्ने थिएन मलाई, किनभने हुँदैन भन्ने छोडिदिएको अचम्मै मानेको
1: एकदम क्रिटिकल केस छ अरे भन्ने.
0: अनि म बाँच्छु भन्ने हिम्मत चाहिँ आफूले गर्नुपर्ने रहेछ. बाँचेर म जान्छु, म फेरि त्यो गर्न सक्छु कि सक्दिनँ, म त गर्ने नै हो भन्न आउने कि. छोरीको भर्खर बिहारेको थियो, म त सम्झिनेलाई बोलाएर सबैजनालाई बोलाएर सम्झिनेलाई सम्मान गर्नुपर्छ. मैले म त घर जाने हो भन्न आउने कि, त्यस्तो मात्रै मनमा त्यो हिम्मत गर्नुपर्ने रहेछ क्या. त्यस्तो अवस्थाबाट आएर
1: त्यो भोग त्यो चाहिँ अनुभवै
0: सपना अघि बिर्दैन जस्तो लाग्छ भोगे. मृत्यु अवस्था कस्तो हुन्छ, मृत्युमा जाने बेला भन्ने त भयो भगवान् भनेको नि त्यही झर्ने आफूलाई सहयोग गर्छ नि त्यो बेलामा सिस्टर डक्टरहरू आउँदैन नर्सहरू नि मेरो भगवान् हो जस्तो लाग्छ कि दुःख पाइरहेछ
1: होइन आएर फेरि जुट्नु भयो फेरि फर्किनु भयो यो नै ठुलो कुरा हो नि त
0: खुसीको कुरा मेरो लागि जीवनमा
1: त्यही काममा फर्केर होइन पहिलाको जस्तै गरेर अहिले काममा निरन्तरता दिनुभएको छ
0: बरू मैले पहिला फर्टिनँ काममा त्यसपछि आएर मैले काम गरेँ रहेछ एकदमै म गर्छु अरूलाई मैले कति गर्न सक्छु त्यति गर्छु भन्ने लाग्छ कि अहिले आफूलाई मात्रै नाच्ने होइन रहेछ अरूलाई नै बचाउनु पर्छ
1: भन्ने झन् अझै बढी प्रेरणा आयो त्यो अहिले जस्तै हामी कहाँ धेरै समस्याहरू उद्योग सञ्चालन गर्ने क्रममा होइन अघि केही चुनौतीको कुरा त हामीले गरिसक्यौँ त्यो बाहेक पनि यही आन्तरिक रूपमा हुने खालका समस्याहरू चाहिँ के हुन्छ
0: यही यो आफ्नै के अरे कुनै पनि काम गर्ने बेलामा यही आफ्नै चुनौतीहरू पनि धेरै हुन्छन् काम अब यो एकचोटि सिकाउने हो होइन सिकाइसकेर फेरि कामदारलाई अर्को ठाउँमा गयो भने फेरि अर्कोलाई ल्याएर सिकाउनु त्यो पनि गाह्रो कुरा हुन्छ अनि कामदारहरू पनि पाइँदैन खासै भन्नुपर्दा अलि राम्रो खाले काम गर्ने होइन मेहनत गर्ने काम त सबैले गर्छन् मेहनती पो मान्छे पाउनु अहिले गाह्रो छ काम त गर्छन् सबैले
1: एकदम राम्रो
0: समाज अहिले कस्तोमा गयो भने एकदम सजिलो आफूलाई सजिलो हुने पैसा धेरै आउने होइन यस्तो खोज्ने चाहिँ समाजमा धेरै चाहिँ यस्तो देखिन्छ है दुःख गर्ने काम गर्न चाहिँ नभन्ने अब मेरो त फार्म पनि छ है फार्ममा काम गर्ने मान्छे पाइँदैन यस्तो गाह्रो छ है त्यो माटो नछुने क्या यसले गर्दा उत्पादन भनेको त माटो नभए त हुँदैन खाने त पैसा खाने त होइन जस्तो भयो भने अन्डै खाने नि त हामीले अब यस्तो चाहिँ सोचै छैन कि
1: त्यो माटोसँग र प्रकृति खेल्दा प्रकृतिसँग नजिक हुँदाखेरि त हाम्रो शरीरका अङ्गहरू नै सक्रिय हुन्छन् स्वस्थ हुन्छन्
0: स्वस्थ हुन्छ
1: हजुर त्यो खालको बुझाइ अहिले एकदम घट्दो छ कि
0: एकदमै घट्दो छ अब यो शैक्षिक शिक्षाहरूमा नि त्यो नभएको हो कि अलिकति त्यसलाई नै राख्नुपर्ने अवस्था जस्तो लाग्छ मलाई किनभने अहिले चाहिँ मान्छेहरूमा त्यो छैन कति पनि छैन देखेको छैन अब मैले त अनुभव गरेँ काम गर्ने मान्छे फार्ममा काम गर्ने भनेपछि त्यति इन्ट्रेस्ट नगर्ने मान्छे छन् पढाइमा नै त्यति धेरै नपढेका हुन् कि कृषितिर जस्तो लाग्छ कि
1: अब अरू ठाउँमा हेर्ने हो भने त्यो कामलाई कति सम्मान गरिरहेको हुन्छन् कि है
0: बाहिरतिर यहाँबाट गएर गर्ने काम फेरि त्यही नै हो बाहिर गएर गर्न त अब गइसकेपछि गर्नै पऱ्यो बाध्यताले गर्छन् होला
1: अब कति खर्च गरेर अब कहिले काहीँ यसो सोध्छु कि म लाखौँ खर्च गरेर जान पनि तयार हुन्छौँ यहाँ भएको आमदानी ठिक्ठाक खालको आमदानी आफ्नै परिवारसँग बसेर सहज रूपमा चाहिँ त्यसलाई एकदम कम देख्ने भयो नि हामीले
0: कति आनन्द होइन परिवारसँग आफ्नो मर्दा पर्दा आउन पाइँदैन बाहिर गइसकेपछि अनि त्यो छुट्टै खुसी हुन्छ परिवारसँग बस्नको जति नै रमाइलो गरे पनि त्यो बाहिर बसेर रमाइलो गर्नु र आफन्तसँग बसेर गर्नु त कति फरक हुन्छ कति अब त्यो महसुस त अहिलेकोमा छैन जस्तो मन लाग्छ
1: यति लामो समयदेखि उद्योग चलाइराख्नु भएको छ समाजको हिसाबले अन्य वित्तीय वस्तु पनि बुझेको व्यक्तित्व तपाईँ राजनीति सामाजिक क्षेत्र पनि बुझेको व्यक्तित्व यो महिलाहरू चाहिँ आर्थिक रूपमा आत्मनिर्भर हुन चाहिँ किन जरुरी रहेछ
0: आर्थिक रूपमा अगाडि बढ्न होइन अगाडि बढ्नको लागि आर्थिक रूपमा अगाडि आफूसँग पाएको छैन भने अगाडि बढ्नै सकिँदैन पहिला आर्थिक अनि बल्ल आफू पछि लाग्नुपर्ने रहेछ हरेक क्षेत्रमा कि हरेक क्षेत्रमा एउटा मात्रै होइन हामी पहिला बाहिर निस्किनु छ भने त आफ्नो आम्दानी आफ्नै के आफैले गरेको आम्दानी हुनु पर्यो
1: हजुर
0: घरबाट दिएको आम्दानी नै हुँदैन किनभने त्यो हरेक क्षेत्रमा जति नै दिए पनि त्यो कहाँ कहाँ के भयो सब डिटेल बुझाउनु पर्ने हुन्छ किन गर्ने भन्ने प्रश्न पनि आउँछ अब यस्तो कारणले गर्दा आफ्नो कमाइ भनेको त यति ठुलो कुरा हो महिलाको लागि आफैले कमाउने आफैले एउटा व्यवसायमा लगानी गर्नुहोस् या अगाडि के अरे राजनीतिमै होस् कुनै क्षेत्रमा नै अगाडि बढ्नको लागि आफूसँग पैसा छ भने अगाडि गयो छैन भने अगाडि जाने सम्भवै छैन यो मैले महसुस गरेको
1: तर समाजमा चाहिँ महिला जब स्थापित हुन्छन् सुरुको अवस्थामा त के गरेको होला भन्ने खालको हाम्रो समाज होइन, जति बेला सपोर्ट चाहिन्थ्यो त्यो खालको सपोर्ट कि हौसला पनि नदिने खालको समाज छ नि त। जब स्थापित भइसकेपछि एउटा महिला उद्यमीले परिवारलाई समाजलाई चाहिँ परिवर्तन गर्न सक्ने क्षमता हुँदो रहेछ है।
0: यो त एकदमै एउटा महिला सक्षम र हरेक अब विशेष गरेर एउटा उद्यमी भनौँ न होइन राम्रो सफल हुनुभयो भने त्यसको त परिवार आफन्तजन हरेक क्षेत्रमा हुन्छ यो कुरा, किनभने सबैको लागि हुन्छ। त्यो व्यवसाय गर्ने भनेको नि एउटाले आफू भइसकेपछि उसलाई दिनु परेन होला कसरी नि, एउटा कुरा त्यही भइहाल्यो होइन, कसरी सपोर्ट गर्नु परेन, उहाँबाट पाउने कुराहरू पनि अप्ठ्यारोको ठाउँमा भएकै हुन्छ, जस्तै नगर्नेले नि गरेकै हुन्छ। त्यसैले गर्दा सक्षम आफ्नो परिवार छोरा छोरी होइन सबै परिवारमा पैसा भयो भने मात्रै छोरछोरीलाई राम्रो पढाउन सकिने हो, नत्र पढाउन सकिँदैन। त्यसैले फेरि त्यसमा पनि आमासम्म आमदानी भयो भने छोराछोरीको अझै बढी अधिकार हुँदो रहेछ, अनि छोराछोरीले नै आफूले भने जस्तो गर्न पनि सक्छ। त्यसैले गर्दा एउटा आमा भयो भने घर परिवार इष्टमित्र सबैसँग राम्रो एउटा समाज बन्छ जस्तो लाग्छ मलाई, किनभने आफूले नि दुःख गरेर गरेको कुरा हो यो, मेरो आफ्नै अनुभव पनि हो, मैले छोराछोरीलाई पढाउन नि धेरै आफैले सहयोग गरेको हो, विशेष गरेर छोरी डक्टर बन्ने चाहना नै गर्थिनु होला सायद मेरो उद्यम नभएको भए, छोरीले पनि सफल गरिन्, छोरा पनि अहिले अब हरेक क्षेत्रमा अब इन्जिनियर पढेर सँगसँगै जीवनभरि अब यतिको छोरा र आमाको अरू ठाउँमा हुन्छ भन्न थाहा होइन, हाम्रो त टोटल्ली छोराको सहयोग हो, मैले काम गर्ने ठाउँमा बाहिर नै मेरो छोराछोरी कुनै दुइटैको होइन र म खुसी पनि एकदमै छु, किनभने बिरामी बेलामा यति छोराछोरी नभएको भए सायद त्यो बेलामा साथ नभएको भए म बाँची भाँचिनँ होला, त्यस्तो हुँदो रहेछ।
1: जति बेला त्यो त एकदमै महत्त्वपूर्ण क्षण भयो नि त होइन, आफ्नो परिवार आफ्नो नजिकको व्यक्तिहरू नजिक भइदिँदाखेरि एउटा औषधिको काम गर्छ कि
0: ठुलो औषधिको काम गर्छ।
1: अहिले चाहिँ तीन तहको सरकार छ होइन, महिला उद्यमीलाई चाहिँ प्रवर्तन गर्ने खालका कार्यक्रमहरू पनि छन्, अहिले तत्काल गर्नुपर्ने ती कार्यक्रम कतिको पर्याप्त देख्नुहुन्छ र त्यो अहिले तत्काल गर्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ स्थानीय सरकार प्रदेश सरकार?
0: स्थानीय सरकारले गर्नुपर्ने धेरै कामहरू हुन्छन् होइन, विशेष गरेर अब हामी त उद्यम महिला यही क्षेत्रमा लागेको हुँदाखेरि अब कुनै पनि अलिकति राम्रा कार्यक्रमहरू ल्याएर वडा स्तरमा आमदानीका कार्य यस्ता तालिमहरू हुन्छन्, आमदानी सिपमूलक तालिमका लागि तालिम मात्रै दिइने कार्यक्रमहरूलाई बन्द गर्नुपर्छ, यो चाहिँ धेरै चलिरहेको छ, अहिले पनि चलेको छ जस्तो लाग्छ मलाई। आमदानीका कामहरू ल्याउनुपर्ने हुन्छ एउटा विकासको लागि गर्ने नै हो भने, र हाम्रो त अझै बन्नै सकेको छैन आफ्नै देशको, यो यत्रो यो पर्यटकीय क्षेत्र छ, वडा नम्बर छ होइन, म आफू त्यो ठाउँमा भएको हुनाले वडा नम्बर छले चाहिँ एउटा राम्रो प्रडक्ट बनाएर बाहिर पठाउने, जस्तै नेपाललाई चिनाउने चिजहरू बनाउने र त्यस्तो खालको ट्रेनिङहरू ल्याउने क्या, अब त्यो मात्रै भने होइन त्यस्तै खालको कार्यहरू होइन, त्यस्ता त्यस्ता चिज ल्यायो भने हाम्रो त यहाँ त के अरे पोखराको लेफ्ट साइडमा त हरेक चिज बिग्छ नि त, त्यसैले गर्दा नाम बिग्ने कुराहरू बनाएर एउटा सरकारी उबाटै गरियो भने धेरैले काम पनि पाउने, धेरैजना रोजगारी पाउने कुरा त्यस्तो खालको लिएर आइयो भने अवश्य पनि केही गर्न सकिन्छ होला जस्तो लाग्छ मलाई। अब सरकारी निकायबाट वडा स्तरबाट वडाले गराउने कामहरूमा हामी त माग गर्न जाँदा नि कोही त्यति केही सुनवाई नै हुँदैन जस्तो लाग्छ, तालिमहरू पनि सहभागी हुन पनि सकेको छैन अहिलेसम्म, हुन त अब धेरै दिदीबहिनीहरूले गर्नुभएको छ होला, त्यहाँ वडामै बस्ने दिदीबहिनीहरू वडा सदस्य दिदीबहिनीहरूलाई नै जिम्मा हुँदो रहेछ त्यो कामहरूको, अब उहाँहरूले कतिको गर्नुभएको छ हामी समावेश हुन सकेको छैन।
1: कहिलेकाहीँ कस्तो लाग्छ भने नयाँलाई गर्ने त भन्नुहुन्छ कार्यक्रमहरू ल्याउनुहुन्छ, जुन एकदम निरन्तर लागिरहेको र त्यो स्थापित भइसकेकालाई नै कहिले काहीँ ऊर्जा दिने काम पनि गर्नुपर्ने हुन्छ कि त्यो खालको कार्यक्रमहरू कतिको महसुस गर्नुभएको छ मलाई त्यस्तो लाग्छ कि हामी पनि यो क्षेत्रमा लामो समयदेखि लागिरहेका छौँ होइन सरकारले कहिले काहीँ हौसलाको त्यो हौसला भनेको आर्थिक रूपमै आर्थिकै हुन्छ भन्ने छैन नि त मौखिक हुन सक्छ होइन त्यो खालका पनि नभएको हो कि जस्तो मैले पनि महसुस गरेछु कि
0: छैन त्यस्तो खालको त केही महसुसै गर्न पाइएको छैन अब त्यो हुन पर्ने हो
1: होइन
0: कार्यक्रम नयाँलाई सिकाउने अलिकति स्थापितहरूलाई ऊर्जा थप्ने कामहरू होइन यस्ता कार्यक्रमहरू आयो भने केही गर्न पनि सकिन्थ्यो र अझै हामीले पनि सिकाइ हुने काम पनि हुन सक्छ नि धेरै कुरा हुन्छ नि यसमा अब यस्ता कार्ययोजनाहरू वडाबाट आएको देखिएको छैन अब अलिकति सुनाइ नभएपछि माग गर्न नै गएको छैन
1: बरु आफ्नै काममा लागे एकदम भाइ राख्नुपर्ने कि
0: त्यो भन्दा आफैले गर्ने काम गर्ने त्यस व्यस्तता आफ्नै काममा भइराखिएको छ
1: आर्थिक रूपमा चाहिँ एकदमै सशक्त बन्न चाहने र केही गर्न चाहने महिला दिदी बहिनीहरूको लागि के सन्देश दिन चाहनुहुन्छ
0: केही गर्छु भन्ने उनीहरूलाई होइन केही गर्छु भन्ने र आर्थिक रूपमा अहिलेको हेर्दाखेरि त लगभग अब यो हाम्रो सहरी क्षेत्र मात्रै भएको कारणले धेरै अनुभव चाहिँ बाहिर अब अलि त्यस्तो खालको क्षेत्रमा पुग्न सकेको छैन हामी होइन छ धेरै अवस्था देखिएको छ बाहिरको सुनिएको छ तर महसुस गर्न पाइएको छैन हाम्रो यो ठाउँमा बसेर केही गर्छु भन्ने दिदीबहिनीहरूले गर्न त एकदमै सक्नुहुन्छ गर्नु पनि पर्छ मान्छेको जीवन भनेको एकैपटक रहेछ त्यसैले गर्दा हामीले सकेसम्म आफू बाँचेर अर्कालाई बचाउने कामहरू गर्नुपर्छ जस्तो लाग्छ मलाई किनकि पसल भनेको हुन त व्यवसाय पनि गर्ने हो तर व्यवसाय गर्नु र अलिकति रोजगारी दिने खालको काम गर्नुमा धेरै फरक छ यस्ता खालका आफूहरूले आफू पनि अगाडि बढेर अर्कालाई पनि उठ्न सक्ने बनाइयो भने समाज अवश्य अगाडि बढ्छ होइन अगाडि बढिरहेको पनि छ दिदीबहिनीहरूलाई म के भन्छु भने सानो तिनो ठुलै उद्योग गर्नुपर्छ भन्ने पनि छैन अब नाम त हरेकचोटि भन्दाखेरि गुन्द्रुकको आउँछ होइन एउटा गुन्द्रुक बनाउने उद्योगले पनि अहिले चाहिँ धेरै सफल भएका छन् त्यस्तै खालका होइन भर्यासी अब हरेक चिज बनाउन सकिन्छ नि एकजनाले यो लड्डु के बनाएर नि अहिले हाम्रो बहिनीले राम्रो सफल गर्नुभएको छ होइन त्यस्तो खालको सानो चिजबाट पनि दुई चारजना दिदीबहिनीहरूलाई काम दिन सकियोस् आफू पनि अगाडि बढ्न सकियोस् उद्यमी हुन पाइयोस् यस्तो खालको घर बसिरहनु भएको छ आफूसँग आर्थिक छ भने दिदीबहिनीहरूले सुरु गरेर अगाडि बढ्नु होला र आफू पनि बढ्नु होला अगाडि अरूलाई पनि अगाडि उठ्नको लागि सहयोग गर्नु होला भन्न चाहन्छु म
1: हजुर हामी कार्यक्रमको अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ
0: अन्त्यमा आज मलाई विशेष गरेर यो रेडियो सफलतामा बोलाउनु भयो लामो समयपछि भेट हुने अवसर दिनुभयो यसको लागि हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु फेरि पनि एकदम उन्नति प्रगतिको कामना गर्न चाहन्छु र सम्पूर्ण अहिले सुनेर बसिरहने सम्पूर्ण दाजुभाइ आमा दिदी बहिनी सम्पूर्णमा म गोमा ढकालबाट अब कति कुराहरू मन पर्यो होला कति कुराहरू मन नपर्ने कुरा नि बोल्यो होला सबैले सुनिदिनु भयो यसको लागि धन्यवाद र जीवनमा यो एकपटकको जुनी रहेछ सकेसम्म अर्कालाई नराम्रो नगरौँ सकेसम्म अर्कालाई केही गरेर केही उनीहरूलाई थोरै गरेर अगाडि बढ्ने सक्छन् भने थोरै हामीले पैसै दिनुपर्ने हुँदैन हरेक क्षेत्रबाट सहयोग गर्ने काम गरौँ भन्न चाहन्छु हस् धन्यवाद
1: हस् धेरै धेरै धन्यवाद छ समयको लागि आज हामीले कुराकानी गऱ्यौँ अत्यन्त जुझारु व्यक्तित्व उहाँको अनुभव पनि हामीले केही थोरै सुन्ने पनि कोसिस गऱ्यौँ कि मान्छे मृत्युको मुखसम्म गएर फर्केर आएपछि झन् त्यो खालको ऊर्जा प्राप्त भएर त्योभन्दा पहिल्यैदेखि लागि रहनुभएका व्यक्तित्व हुनुहुन्छ महिला उद्यमी सामाजिक व्यक्तित्व रेनबो चिल्ड्रेन होमका संस्थापक सञ्चालक हुनुहुन्छ रेनबो ह्यान्डिक्राफ्ट उद्योगका संचालक हुनुहुन्छ दिदीबहिनीहरूलाई नै आत्मनिर्भर बनाउनुपर्छ उहाँहरूलाई आर्थिक आय आर्जनका लागि सहज गराउनुपर्छ भनेर सुरुवात गर्नुभएको त्यस्तै इन्द्रेणी अर्ग्यानिक फार्मका संचालक हुनुहुन्छ हुनुहुन्छ कोमा ढकालसँगको कुराकानी आज हामीले प्रस्तुत गर्यौं। जो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा नयाँ अतिथिसहित आउनेछौँ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बोरो, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: सैलरी बिरौटा को राम मंदिर को आड़े में रहे को बराल पार्टी पैलेस एंड कैटरिंग सर्विस में गए पार्टी को जिम्मा दे आई जाता कांचा संपर्क बराल पार्टी पैलेस एंड टेंट हाउस पोखरा 17 बिरौटा राम मंदिर को नजिक मोबाइल नंबर 9847285575 9867 1597 9857285575।
5: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9847066642 9860410081।
7: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: गरिन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट सप।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: के हेरेर तुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9807283 9750 77123 व्हाट्सएप नम्बर 9801170123
2: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811065983 9855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
4: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
4: अनि कहाँ छ छोरा यो पसल
5: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
4: पोखरा दुई बिन्दवासिनी बस पार्क
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
4: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
5: मोबाइल नम्बर 9846059581
4: 9116015475

यो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

मन पर था, मन परे उसे को माया लगता, ये तेरी माया साथ न रहे।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: दाई पनि कति आत्तिनु भएको? सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह वर्तबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98-560-32-717 र 98-460-55-079।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातेमाल गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
5: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
7: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
8: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। धरनामा बसेकाहरूको माग पूरा गर्न सरकारलाई मानवाधिकार आयोगको आग्रह। नेपालगंज पोखरा उडान पुनः शुरू हुँदै बाढ़ी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित। एकै दिन 9 वटा संसदीय समितिको बैठक बस्छ। आज पनि बागमती गण्डकी र लुम्बिनीका पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। राष्ट्रिय मानवाधिकार आयोगले 5 दिनदेखि धरनामा रहेका बैंक, लघुवित्त, सरकारी मिटर ब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थ्योपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ। विभिन्न माग राखेर 5 दिनदेखि ललितपुरको पुलचोकमा रहेको मानवाधिकार आयोगको कार्यालय अगाडि धरना बसेकाहरूको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा धरनामा बसेका महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख छ। आयोगले निरन्तर अनुगमन गर्नुका साथै समस्यालाई नजिकबाट निहालिरहेको छ। विज्ञप्तिमा धरनामा बसेकाहरूको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा उनीहरूलाई उचित ढाउमा स्थानान्तरण गर्न र स्वास्थ्योपचार, बसोबास र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको छ। समस्या समाधानका वार्ता टोली गठन भएकोमा आयोगले सकारात्मक रूपमा लिएको जनाएको छ। समस्याको समाधान वार्ता र संवादबाटै सम्भव भएकाले वार्तालाई निरन्तरता दिएर समस्याको समाधान निकाल्न समेत आयोगले सबै पक्षलाईसँग अनुरोध गरेको छ। लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई उडान यही भदौको अन्तिम सातादेखि पूर्ण सञ्चालन हुने भएको छ। निजी क्षेत्रको सभा प्रदायक बुगदेयरले यही भदौ 31 गतेदेखि नेपालगंज पोखरा उडान पूर्ण सञ्चालन गर्न लागेको जनाएको छ। बुगदेयर नेपालगंजका प्रमुख विनित विक्रम शाहले यात्रुको माग बढ़ेकाले उडान पूर्ण सञ्चालनमा गर्ने निर्णय गरेको जानकारी दिनुभयो। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सीधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ़दै गएको छ। गत जेठ 5 गतेदेखि उडान स्थगित भइरहेको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढ़ी भएकाले उडान रोकिएको सहारे बताउनुभयो। पछिल्लो समय धार्मिक पर्यटनको संख्या बढ़ाउनका साथै उडानको माग बढ़ेकाले सेवा पुनः सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो। तालिका अनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ। त्यसका लागि बुकिङ खुल्ला गरिएको बुकदेयरले जनाएको छ। नेपालगंज पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसाय उत्साहित भएका छन्। पर्यटन प्रबन्धन मञ्च बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले पश्चिम नेपालसँग भारतको नागरिकलाई पोखरासँग सीधा जोड़ने भएकाले यो उडान पर्यटन व्यवसायका लागि महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार हवाई क्षेत्र सञ्चालन भएपछि पोखरा लगायतका क्षेत्रबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्या सहितका धार्मिक स्थलमा पुग्न सहज हुनेछ। साथै बाँके बर्दिया, दाङ, सुर्खेत लगायत पश्चिम नेपालका नागरिकहरूलाई पोखरा तथा मुस्ताङ पुग्न पनि सहज हुने जनाएको छ। स्थानीय पर्यटन व्यवसायको लामो प्रयासपछि 2078 साल साउन 17 गतेदेखि 7 मा 3 दिन नेपालगंज पोखरा उडान शुरू गरिएको थियो। जारी वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बाढ़ी र पहिरोका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न खण्ड यातायात प्रभावित भएका छन्। कोशी प्रदेशको भोजपुरमा मध्यपाटी लोकमार्ग बाढ़ीका कारण एकतर्फी मात्र सञ्चालन छ। त्यस्तै इलामको मेची राजमार्ग अविरत वर्षाका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। यद्यपि यी दुई स्थानमा वैकल्पिक बाटोको व्यवस्था भने गरिएको छ। बागमती प्रदेशका सड़कहरूमा बाढ़ी जोखिम देखिएको छ। काभ्रेको बीपी राजमार्ग सम्भावित बाढ़ीका कारण राति 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन कालमा रोक लगाएको छ भने दिउँसोका समयमा परिस्थितिको विचार गरी सञ्चालन गरिन्छ। मकवानपुरको कान्ति लोकपथ र नयाँकोटको टोखा छहरे सड़क खण्डमा पनि रातको समयमा सवारी चलाउन रोक लगाएको छ। सिन्धुपाल्चोको अरणीको राजमार्ग र सुवालीको श्रीसुली मैलुङ साइप्रुवेसी सड़क खण्ड पहिरो र बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएका छन्। गण्डकी प्रदेशको लमजुङ स्थित बेसीसर मनाङ सड़क खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ। बागलुङको कालीगण्डकी करिडोर र मुस्ताङको बेनी जोमसुम तथा जोमसुम कोरला सड़क खण्डहरू पहिरो र बाढ़ीका कारण एकतर्फी मात्र सञ्चालनमा रहेका छन्। संघीय संसद माताहतका विभिन्न 9 वटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक भदौ 8 गतेका लागि तय भएको छ। यस्तै राष्ट्रिय सभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएको कारण आज एकैपटक धेरै समितिको बैठक बस्न लागेको हो। बिहान 11 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिँदैछ। बैठकमा अर्थमन्त्री र अर्थ सचिवलाई आमन्त्रण गरिएको छ। बिहान 11 बजेका लागि तय भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पर्यटन विधेयक 2081 सम्बन्धमा होटल एसोसिएसन नेपाल लगायतका सरकारवाला निकायसँग छलफल गर्ने
पारेको छ। उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान 10 बजे बस्दैछ। सो समितिको बैठकमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ। बिहान 10 बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा जैविक प्राङ्गारिक मलको उत्पादन भण्डारण तथा बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने तथा रासायनिक मलको प्रयोग क्रमशः घटाउने सम्बन्धमा उत्पादकहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अन्तर्गत बागमती ब्युटिफिकेशन आयोजनाका बारेमा छलफल गरिँदैछ। बिहान 11 बजे बस्दैछ। बिहान 11 बजेका लागि तय भएको राज्य व्यवस्था तथा शोषण समितिको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कार्यवाहीका बारेमा पदाधिकारीहरूसँग छलफल हुनेछ। अब विदेशको समाचार। बंगलादेशमा 35 वर्षका लागि लामो अन्तरालपछि आज राष्ट्रपति चुनाव निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार संसदमा दिउँसो 2 बजेदेखि साँझ 5 बजेसम्म मतदान हुनेछ। निर्वाचनमा सत्तारूढ दलका सांसद तथा बीएनपी नेता मिर्जा खपरुल इस्लाम आलगिमेर र 11 दलको विपक्षी गठबन्धनका उम्मेद्वार कर्णेल ओली अहमद बीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष 12 फेब्रुअरीमा आएको भएको आम निर्वाचनबाट बीएनपी सत्तामा फर्किएको थियो। संसदमा बीएनपीको 2/3 भन्दा बढ़ी बहुमत रहेको छ। अब मौसम सम्बन्धी जानकारी। आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ क्षेत्रमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित वर्षाको सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिको समयमा पनि विदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्ने छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु कि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। धरनामा बसेकाहरूको माग पूरा गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह। नेपालगंज पोखरा उडान पुनः शुरू हुँदै बाढ़ी र पहिरोका कारण अहिले पनि विभिन्न राजमार्ग प्रभावित। एकै दिन 9 संसदीय समितिको बैठक बस्दै र आज पनि बागमती गण्डकी र लुम्बिनीका पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना। रेडियो सफलताले तार पारेको बिहान 9 बजेको खबरसँग आलोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 6 बजे खबरसँग आला हुन्छ। हामी सफलताको पाइलामा केही बेर तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 0164559966, 0164529966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लायो।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका, जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560279900।
8: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट
2: छ। बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615553050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: 4 होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061587915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 0161553071, 9867081234, 9750577123, व्हाट्सएप नम्बर 9811771।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।
4: बिहान

0: 够。
1: 你认为你俺姑娘的那个姑娘在家里不能查查你这帮人俺姑娘的干死过家人做干而且个人小米是干死我就给了家人来一个为呢
0: 我不得他们的妈妈不你这一把的家人做干死的人也令人给了都干把他有变过是他给进对我来呢
2: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टील एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
3: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेंट चौक फोन नंबर 0161-541-984 उद्योग कास्ट तथा संपर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नंबर 0161-525-904 स्टील एल्युमिनियम मेटल उद्योग पर्सेंट 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ता को परिचय दिऊं

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्म अष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840206127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-83-443। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 9856320325 9806535480 साथ ही आईएलपीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो पनि त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: फोन नम्बर 061-587-915।
7: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
7: अनि कहाँ छ छोरा यो पसल?
8: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
9: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
8: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
7: पोखरा 2 बिन्दावासिनी बस पार्क,
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
7: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
8: मोबाइल नम्बर 9846-59581,
7: 9116-15475।
10: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860401081।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
4: बेला तँलाई स्यालरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840028575, 9807159947, 9857325575।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू,
6: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447337, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
0: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840206127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615898488।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस्, यहाँ

0: का सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
1: करण साइकल पसल, आँखा हस्पिटल, पोखरा 17, घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता काम छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9850 9850 60127 र 9808 41 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

0: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिब्बे ढुंगा पोखरा, सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने छौं। विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ। आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811562983, 9855582855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
1: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क,
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्णा,
2: मोबाइल नम्बर 9846059581,
1: 9116015475।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275599।
6: सफलता स्टूडियो टाइम।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-63-2-98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
4: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
4: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
6: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
7: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98067-81-234, 97050-77-123, व्हाट्सएप नम्बर 98011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: होइन ए बुढा, बिहान बिहान कहाँ लगाऊ?
5: घर बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँको त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चोक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161544737 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: हेलो
1: रिंका,
0: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-57-9-15।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850-27-5909।
3: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वास दिनु हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9807 1547 9570325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-89।
2: हेलो
3: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0363-98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दिगोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दिगोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98560-2140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166155
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुर को भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग।
4: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-500।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460662 98460410081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसराताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा ताप चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङचोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
1: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्म अष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
1: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: 저기 가니? 왜 춤이 오는 거? 내가 첫발자 춤을 몰라요.
1: 레디오 첫발자 110.4 메가헤르츠
2: 춤을 몰라요.

0: दाई एक्लै पो बस्नु भएको रहेछ, खोइ त छोरा छोरी?
1: छोरा स्कुल गर्छ, छोरी पनि बाख्रा चराउँदै त होली।
2: सावधान छोरा छोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौ।
0: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचादी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121050, 98052121050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
0: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460-59581,
2: 98165-15475।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615553050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: नमस्कार, आमच्या अधिकारी तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता। सुन्न मन लाग्यो
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041081। मठ मन्दिर,
0: गुरुकुल,
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
1: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यता उता गर्नु पर्यो, पोखरा सात मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण मावीदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 9860309362 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9560275099।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050771123, व्हाट्सएप नम्बर 98011771123।

0: डॉक्टर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 9852210050 9852170714।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447337, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165747668, मोबाइल नम्बर 9856028104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा काष्ठ उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0161 541 9584 541 9585, उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161 525 9004, स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग, गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93, 97 56 59 60। दोस्तीटु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-989।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
5: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-0698।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा ताज चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-82-99।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5-0 किलोमिटर।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
10: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
9: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
10: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
9: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
10: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
9: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9857275900।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9860715947 9560325575।
3: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805120 9821 27014।
5: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97650960।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लायो।

0: বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার চিপেডুঙ্গা পোখরা সম্পূর্ণ কিসিমকা খেলকুদকা সামগ্রী হোলসেল তথা খুদ্রা বিক্রি গরিনে ছাউ বিভিন্ন দেশকা জার্সিহরু সুপথ মূল্যমা পাইন্ছ আপুলাই মনপর্ণে দেশকো জার্সিকা লাগি সম্ঝন হোস বাকিলাল স্পোর্টস প্রোপ্রাইটার মোহন কুয়ার সম্পর্ক 9816562983 9855852855 সম্ঝনুস হই বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नि भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9855535394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
5: हेलो
6: हजुर
5: सन्चै कस्तो छ हजुरलाई
6: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
5: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
6: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
7: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
9: साथै होस्टलको व्यवस्था पनि रहेको छ
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
8: फोन नम्बर 061587915
10: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 9840600851
11: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
12: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
11: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट IPTV डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
13: कन्ट्याक्ट 0615530500 0615589848
11: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
14: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 9 बजेको छ
15: रेडियो सफलता 103.4 MHz

किन किन आफ्नै भाउ झारौ जस्तो लाग्यो तिमीलाई जिताउन हारौ जस्तो लाग्यो आफैलाई रित्याएर तिमीलाई खुसी राख्न मेरा सारा इच्छाहरू मारौ जस्तो लाग्यो।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीले केही चिन्तै छैन भने
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल भाद्र महिनाको 5 गते शुक्रबार, ईस्वी सम्वत अगस्त 21 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमा अनुसार श्रावण शुक्ल पक्ष चलिरहेको छ। आज श्रावण शुक्ल पक्षको नवमी तिथि रातिमा 11:47 त्यसपछि दशमी तिथि लाग्नेछ। नक्षत्रमा अनुराधा दिनमा 1:29 त्यसपछि ज्येष्ठ नक्षत्र लाग्नेछ।